आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 श्रवण गरिरहनु भएका समादरणीय मित्रजन, हामी भक्तिभावले ओतप्रोत प्रस्तुति उपासना अन्तर्गत छौं र हामी प्रस्तुत गरिरहेका छौं निरन्तर

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 श्रवण गरिरहनु भएका समादरणीय मित्रजन, हामी भक्तिभावले ओतप्रोत प्रस्तुति उपासना अन्तर्गत छौं र हामी प्रस्तुत गरिरहेका छौं निरन्तर भक्ति संगीत।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 श्रवण गरिरहनु भएका समादरणीय मित्रजन, हामी भक्तिभावले ओतप्रोत प्रस्तुति उपासना अन्तर्गत छौं र हामी प्रस्तुत गरिरहेका छौं निरन्तर भक्ति संगीत।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 श्रवण गरिरहनु भएका समादरणीय मित्रजन, हामी भक्तिभावले ओतप्रोत प्रस्तुति उपासना अन्तर्गत छौं र हामी प्रस्तुत गरिरहेका छौं निरन्तर भक्ति संगीत।

जब मैंने सब छोड़ दिया तब तू मिला, जब मैं मिटा तब तू जागा।

0: सबल उत्कृष्ट एवं विस्तारित
1: मता ढाले ढाले ढाले ढाले ढाले ढाले ढाले
2: होइन अब त ठुलै पो आयो त आज फेरि को लड्यो
3: कुन त म्याम लड्नु भयो नि कुर्सीमा बसेर टिकटक बनाउँदै हुनुहुन्थ्यो
2: अनि यस्तो कमर्सल कुर्सीमा स्टन्ट गरेर टिकटक बन्छ त कुन त म्याम
3: अनि यो अफिसमा यो भन्दा गतिलो कुन चाहिँ कुर्सी छ त
2: सरलाई उहिलेदेखि भनिरहेको छु V1 कुर्सी ल्याउनुहोस् यो सबै कुर्सी फाल्नुहोस् भनेर मान्ने होइन
3: V1
2: हो त V1 नि ढुक्कसँग 4 वर्ष त मजाले टिक्छ
3: 4 वर्षसम्म ढुक्कै टिक्छ
2: हजुर अब ढुक्कै ढुक्कले टिक्छ 4 वर्ष न पाङ्रा टुट्ने न सर्भिसको चिन्ता V1 भन्दा अरू कुर्सी कुन छ विभिन्न आदर्श डिजाइनमा अत्यधिक बलियो अनि भर पर्दो जनतादेखि नेतासम्म अब स्टन्ट गर्नुहोस् या आराम गर्नुहोस् V1 ढुक्क 4 वर्ष

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
4: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
5: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
6: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
5: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
7: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

वाणी शुभ मन अनि शुभ सोच यिनै हुन् हाम्रो जीवनलाई सकारात्मक मार्गतर्फ अभिप्रेरित गर्ने तत्वहरू। यसैले यी मूलभूत तत्वहरूलाई अंगीकार गर्दै आजको दिन बिताउने प्रयत्न तपाईँबाट होस् भन्ने कामना सहित भक्तिभावले ओतप्रोत यो प्रस्तुति उपासना आज यही बिसाउने अनुमति चाहन्छु। तपाईँको दिन शुभ रहोस्, शुभ सँगै बितोस्। अस्तु।

0: अहिले बिहानको 7 बजे
1: वेक अप
0: समयको सूचना समयमै
2: यस स्टुडियो समयको प्रायोजक
3: रेडियो सिटीएफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
4: नमस्कार, म डाक्टर संजीव कुमार शर्मा। हामी नेपालीहरूको आधुनिक जीवन शैली सँग निरन्तर बढ्दै गइरहेका गम्भीर स्वास्थ्य समस्याहरू, खास गरी मुटु रोग, मृगौला रोग, उच्च रक्तचाप र मधुमेहबाट बच्न र स्वस्थ रहनका लागि म एउटा सूत्र बताउँछु। रक्तचाप उच्च भएको छ कि छैन भनेर रक्तचापको नियमित

गम्भीर स्वास्थ्य समस्याहरू खास गरी मुटु रोग, मृगौला रोग, उच्च रक्तचाप र मधुमेहबाट बच्न र स्वस्थ रहनका लागि म एउटा सूत्र बताउँछु। रक्तचाप उच्च भएको छ कि छैन भनेर रक्तचापको नियमित

हेलो हाई एन्ड ए भेरी गुड मर्निङ, नमस्कार। सुन्दै हुनुहुन्छ आफ्नो फोनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्जको प्रस्तुति मर्निङ मोड्स, र मर्निङ मोड्समा तपाईँलाई साथ दिनका लागि आज पनि उपस्थित भइसकेको छु म पासाङ। र पक्कै पनि तपाईँ मर्निङ मोड्सको पर्खाइमा हुनुहुन्थ्यो होला। अब तपाईँको चाहिँ पर्खाइ चाहिँ समाप्त भइसकेको छ, होइन? मर्निङ मोड्स हरेक साताको सोमबारदेखि शनिबारसम्म 6 दिन चाहिँ बिहान 7 बजेदेखि 8 बजेसम्म आउने गर्दछ। तपाईँ पहिल्यैदेखि सुन्दै आइरहनु भएको छ भने तपाईँलाई थाहै छ मर्निङ मोड्समा चाहिँ के कस्ता कुराहरू हुन्छन् भनेर। तर आज पहिलो पटक सुन्दै हुनुहुन्छ भने म जानकारी दिँदैछु, मर्निङ मोड्समा जम्मा 3 वटा सेगमेन्टहरू रहने गर्दछन्। पहिलो सेगमेन्ट इन्फर्मेसन सेगमेन्ट, जहाँ हामी हरेक दिन फरक फरक विषयवस्तुमा रहेर तपाईँलाई जानकारीहरू दिने गर्दछौँ। त्यसै गरेर दोस्रो सेगमेन्टमा हामी तपाईँको फोन कल्स लिन्छौँ र तपाईँले चाहिँ हामीले राखेको एउटा निश्चित विषयमा आफ्नो विचार राख्न सक्नुहुन्छ र तत्पश्चात चाहिँ आफ्नो शुभकामना सन्देशहरू पनि छोड्न सक्नुहुनेछ। र तेस्रो तथा अन्तिम सेगमेन्टको रूपमा बर्थडे डे सेगमेन्ट पनि रहने गर्दछ। आज पनि ती सबै कुराहरू हुने नै छन्। अब चाहिँ हामी आजको तिथिमिति बारे जानकारीतर्फ लाग्यौं। आज मिति 2083 साल भाद्र महिनाको 29 गते सोमबार, तदनुसार सन् 2026 सेप्टेम्बर 14 तारिक। आजको दिन विशेषको कुरा गर्नुपर्दा हरितालिका तीज परेको छ, साथमा राष्ट्रिय धर्मसभा दिवस, राष्ट्रिय बाल दिवस, गणेश चतुर्थी व्रत, यी सबै कुराहरू चाहिँ सँगसँगै परेका छन्, होइन? आज एकदमै विशेष दिन रहेछ र यी सबैको अवसरमा चाहिँ तपाईँलाई हार्दिक शुभकामना पनि भन्छौ म लगायत सम्पूर्ण रेडियो सिटी परिवारको तर्फबाट। अनि आजको तिथिको कुरा गरौं। आज भाद्र शुक्ल तृतीया तिथि, नेपाल सम्वत 1146 यलाथ्व तृतीया। आज सूर्योदय बिहान 5:48 भयो भने सूर्यास्त साँझ 6:09 हुनेछ। यो त भयो तिथिमिति बारे जानकारी। अब मर्निङ मोड्सलाई एउटा गीतबाट सुरुवात गर्दैछौ। गीत पश्चात छोटो विश्राम रहनेछ, त्यसपछि म पहिलो सेगमेन्ट इन्फर्मेसन सेगमेन्ट लिएर आउनेछु। रेडियो सिटी सुन्दै रहनुहोला।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

विश्रामपछि पुनः स्वागत छ। सुन्दै हुनुहुन्छ आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्जको प्रस्तुति मर्निङ नोट्स र मर्निङ नोट्समा तपाईँलाई साथ दिइरहेको छु म पासाङले भने मलाई प्रविधिमा शिव दाईले साथ दिइरहनु भएको छ। तपाईँले हामीलाई यतिखेर फ्रिक्वेन्सीमा 98.8 मेगाहर्ज सँगसँगै हाम्रो वेबसाइट www.radiocity.com.np तथा हाम्रो पात्रो र नेपाली पात्रो एपबाट पनि संसारभरि नै एकैसाथ सुनिरहनु भएको छ। मर्निङ नोट्समा अब म पहिलो सेगमेन्ट तर्फ तपाईँलाई लाँदैछु। आज म पहिलो सेगमेन्ट इन्फर्मेसन सेगमेन्ट अन्तर्गत तीज र पुषको सहभागिता शीर्षकको एउटा सामग्री सुनाउँदैछु। है त तपाईँले ध्यान दिएर सुन्नुहोला अनि आजको टपिक्स पनि योसँग नै सम्बन्धित जस्तै छ होइन। त्यसैले एकदमै यो चाहिँ तपाईँको लागि है त। तीज नेपाली महिलाहरूको निकै लोकप्रिय पर्व हो। वैदिक पात्रो अनुसार भाद्र शुक्ल प्रतिपदादेखि शुरू भई पश्चिमी पञ्चमीको पूजासँगै समापन हुन्छ। तीज मुख्य गरी नेपाली र विशेषतः हिन्दू नारीहरूको निकै पवित्र दिन पनि हो। तीज पर्वमा खास गरी मिष्ठान्न भोजन ग्रहण गर्ने, व्रत बस्ने, गीत गाउने, नाच्ने, गरगहना र राम्रो पहिरन लगाउने, उपवास र स्नानका साथै ऋषि मुनिहरूको समेत पूजा गरेर मनाइन्छ। सामाजिक परिवर्तनसँगै तीजमा पनि समयानुसार परिवर्तन हुँदै गएको छ। छाडा गीत, उत्तौला नाच, उत्तौला ड्रेस र खानपिन लगायत विभिन्न ठाउँमा महिनौ दिनसम्म निरन्तर अस्वाभाविक खानपिनमा ध्यान दिनु, खर्च गर्नु आदि तीजका विकृतिहरू हुन्। यसका अलावा तीजलाई माइती घरसँगको सामिप्यता समेत जोडेर हेरिन्छ। वर्ष दिनभरि माइत जान नपाएकी चेली पनि तीज आएपछि बाबा छोरीलाई लिन जाने र माइतीमा मिठा मिठा परिकार खाने, दुःख सुखका कुरा गर्ने, गीत मार्फत दुःख र पीड़ाका गन्थन गर्ने जस्ता प्रचलन रहेका थिए भने अहिले विज्ञान र प्रविधिको युगसँगै यस्ता चालचलनमा पनि कमी आउन थालेको छ। अब तीजका चार दिनका बारेमा पनि कुरा गरौं। तीज पर्वमा मुख्यतया चार दिनसम्म विभिन्न प्रचलनका साथ मनाउने चलन छ। पहिलो दिनको रूपमा दर खाने दिन रहेको छ। यो तीजको पहिलो दिन हो जुन मुख्य दिन तीजको अघिल्लो दिन पर्दछ। यस दिनमा विवाहित तथा अविवाहित दिदी बहिनी सबै मिलेर परिवारका सदस्यहरूसँग बसेर दाजुभाइले दर खुवाउने गर्दछन्। मध्यराति वा उज्यालो हुनु अघि नै खिर चिल्लोमा पकाएका विभिन्न खानेकुरा, दूध, दही, घिउ, फलफूल वा माछा मासु आदि खानालाई दर भनिन्छ। दरमा ढक्ने आलु चप, आलु कवाफ, दूध, कुराउनी, फलफूल, मिठाई जस्ता अडिला खाना खाने गरिन्छ। यस्तो दर खाँदै रातभर नाचगान सहित रमाइलो गर्ने प्रचलन पनि छ। यस्ता धेरै प्रकारका र अडिला खाना खाइने हुँदा दिदीबहिनीलाई अर्को दिन तीजमा व्रत बस्न कुनै समस्या हुँदैन। तर दर खाने वा संस्कृतिको जगेर्ना गर्नका लागि भनेर आजकल विभिन्न संघ संस्थाले पनि कार्यक्रम आयोजना गर्ने प्रचलन छ। यो बाहेक महिनौ दिनसम्म होटल, रेस्टुरेन्ट, साथी संगीको घर गएर खान हुने नहुने सबै किसिमका परिकार खाने, उताउला गीत गाउने र उताउलो नाच्ने चलनले भने धेरै विकृति निम्त्याएको छ। अब दोस्रो दिनको कुरा गरौं। तीजको दिन दर खाने दिनको भोलिपल्ट यो व्रत बस्ने महत्वपूर्ण पवित्र दिन पर्दछ। यो दिनलाई हरितालिका तीज भनिन्छ। यस दिनमा महिलाहरूले केही पनि नखाई निराहार वा निर्जल व्रत बस्छन्। दिनभर व्रत बस्ने, नाचगान गर्ने, बेलुकी पख शिवजीको पूजा गर्ने गर्दछन्। यो दिन धार्मिक परम्परासँग जोडिएको छ। हरितालिकाको अर्थ माता पिता र बसेको ठाउँबाट साथीसङ्गीले सुटुक्क अन्यत्र लगेर लुकाएकी नारी भन्ने अर्थ लाग्छ। धार्मिक कथा अनुसार सतीदेवीले आफ्ना श्रीमान महादेवको अपमान गरेको सहन नसकेर उनका पिता दक्ष प्रजापतिले गरिरहेको हवन कुण्डमा हाम फालेर देहत्याग गरिन्। त्यसपछि उनी हिमालय पर्वत र मेनुकाकी छोरीको पार्वतीको
रूपमा जन्मिन पुगिन्। पार्वतीले सानैदेखि श्री महादेव स्वामी पाऊ भनी जप तप प्रार्थना र कठोर व्रत बस्ने गर्थिन्। अत्यन्तै सुन्दरी पार्वतीसँग विष्णुले विवाह गर्न प्रस्ताव गर्दा हिमालय पर्वत राजी भएपछि पार्वतीले थाहा पाइन् र उनले साथीसँग वेदना पोखिन्। साथीहरूले उनलाई कसैले थाहा नपाउने गरी घरबाट भगाई जंगलतिर लगेर राखे अनि पार्वतीले एकान्तमा बसेर शिवको ध्यान गर्न थालिन्। एक दिन शिव प्रकट भई तिम्रो मनोकामना पूरा हुनेछ तथास्तु भन्ने वरदान दिए। अन्तर्ध्यान भएर पछि पार्वतीको विवाह उनी शिवसँग भएको थियो। यसरी शिवजी प्रकट भई पार्वतीलाई आशीर्वाद दिएको दिनको प्रसंगमा जोडिएको दिनलाई हरितालिका तीज भन्न थालियो र विवाहितले श्रीमानको सुख शान्तिका लागि र अविवाहिताले असल श्रीमान पाउनका लागि तीजको व्रत बस्नुपर्छ भन्ने धार्मिक मान्यता रहिआएको छ। तेस्रो दिन गणेश चतुर्थी को बारेमा पनि म जानकारी दिँदैछु। यो दिन पनि शिव पार्वतीकै कथासँग जोडिएको छ। तीजको अर्को दिन पर्ने पर्व गणेश चतुर्थी हो। यो दिनलाई भगवान गणेशको जन्म भएको पवित्र दिन भनेर मानिन्छ। पार्वतीले गर्भधारण र प्रसव व्यथा बिना पुत्र लाभ गर्ने चाहना राखेपछि शिवको आशीर्वाद पाएर गर्भधारण र प्रसव व्यथा बिना नै भगवान गणेशको जन्म भएको विश्वास छ। यसरी गणेश जन्मिएको दिनलाई पवित्र दिन माने महिलाहरूले यो दिन पनि पूजा आजा गर्ने प्रचलन छ। अब चौथो दिनको कुरा गरौं। ऋषि पञ्चमी तीजको अन्तिम दिन अर्को महत्वपूर्ण पर्व पर्दछ। ऋषि पञ्चमीका दिनमा पनि महिलाहरूले उपवास बसेर सप्त ऋषिको पूजा आजा गरी नाचगानका साथ मनाउँछन्। बिहान शुभ ब्रह्म मुहूर्तमा उठी स्नान गर्ने, अपमार्ग सफा गर्ने, दतिवन टोक्ने र पञ्चगव्य खाई शुद्ध भएर सप्त ऋषिहरूको पूजा आजा गर्दछन् अनि नाचगानका साथ त्यो दिनको रात्रि पश्चात हरितालिका तीज पर्व समापन हुन्छ। अब तीज पर्वमा पुरुषको सहभागिताको पनि कुरा गरौं थोरै। परम्परागत रूपमा तीजलाई महिलाको मात्र पर्व मान्ने गरिन्छ तर अहिले आएर तीज महिला पुरुष सबैको साझा पर्वका रूपमा विकसित भएको छ। पुरुषहरू पनि तीजका अवसरमा नाचगान र खानपिन गरी दिदी बहिनीहरूसँगै रमाउने गर्दछन्। यसका साथै महिलाहरूलाई तीजमा विशेष सहुलियत दिएर घुमफिर अनि भेटघाटका लागि अवसर दिने र घरायसी काम आफूले गरेर सहयोग गर्ने गर्दछन्। विभिन्न परिकार वा दर पकाउन र सफाई गर्न सहयोग गर्ने, श्रीमतीलाई वा दिदी बहिनीलाई उपहार दिएर तीजको शुभकामना दिने, मन्दिरसम्म सँगै जाने र समानताको सन्देश दिन कोही कोही तीजमा व्रत समेत बस्ने गरेको पाइन्छ। यति मात्र नभई तीजका अवसरमा तीज गीतहरूमा महिलाका भन्दा बढी सांगीतिक गीतहरू निकालेर बजार तताउने काम समेत पुरूषहरूले गर्दै आएका छन्। एकल वा युगल रूपमा गीत निकालेर र सँगै नाचगान गरेर पुरूषहरूको व्यापक सहभागिता रहेको छ। आर्थिक रूपमा समेत पुरूषहरूले कपड़ा गहना किनेर खर्च गर्ने र महिलाहरूको लोकप्रिय तीज पर्वलाई रौनक थप्नमा पुरूषको समेत वृहत सहभागिता रहेको छ। तीज पर्वलाई धार्मिक र पौराणिक चालचलन अनुसार मनाइँदै आएको परिप्रेक्ष्यमा यसलाई विकृतिको पर्वका रूपमा चित्रण हुन नदिन सबै सचेत हुन जरूरी छ। हामीले धर्म, संस्कृति र प्रचलनको संरक्षण गर्नुपर्छ र मात्र हामी नेपाली भएर विश्वमा चिनिन सक्नेछौ। तर तीज मात्र होइन, अन्य चाडपर्वहरू मान्ने क्रममा पनि यस्तै विकृति र पश्चिमा संस्कृतिको जरा गाड्न थालेको छ, संस्कृतिले जरा गाड्न थालेको छ। यसलाई सकेसम्म कम गर्दै लैजाने र भड्कापूर्ण चाडपर्व मान्ने होइन कि चाडपर्वलाई सरल घाँटी हेरेर हाड निल्न सकिने गरी र मितव्ययी समेत बनाउन जरूरी छ। अन्त्यमा हरितालिका तीज 2083 अवसरमा सम्पूर्ण नेपाली दिदी बहिनीहरूलाई शुभकामना है त। यो सँगै अब हामी एउटा अर्को सेगमेन्टतर्फ जान्छौँ। अर्को सेगमेन्ट, दोस्रो सेगमेन्टमा आज हामी तपाईँ पछिल्लो समय नेपाली संस्कृतिमा आएको परिवर्तनलाई कुन रूपमा लिनुहुन्छ भन्ने टपिक्समा कुराकानी गर्नेछौ। म फेरि पनि जानकारी दिँदैछु आजको टपिक्स। तपाईँ पछिल्लो समय नेपाली संस्कृतिमा आएको परिवर्तनलाई कुन रूपमा लिनुहुन्छ। यो टपिक्स तपाईँलाई मन पर्यो भने तपाईँले कल गर्न सक्नुहुन्छ 4595 845 हाम्रो स्टुडियोको टेलिफोन
फोन नम्बर तपाईँका लागि खुल्ला राखेका छौ र तपाईँ कल गर्दै गर्नुहोला। यतिखेर भने हामी एउटा गीत सुन्छौँ र गीत पश्चात छोटो विश्राम रहनेछ, त्यसपछि दोस्रो सेगमेन्ट अन्तर्गत तपाईँसँग कुराकानी गर्नका लागि आउने रहेछु। सुन्दै रहनुहोला रेडियो सिटी एफएम 98.8 मेगाहर्ज।

0: Radio City 98.8.
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
0: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
0: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छ। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
0: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: इन्डिया शूटिंग शर्टेज मलाई ट्र्याक शूट चाहियो
1: मलाई फ्रॉक
2: मलाई पनि सूट
3: अनि मलाई

0: र साबेल चुच्चे पार्टी
1: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको
2: जथाभावी फोहोर फाल्नु र जलाउनु नराम्रो बानी मात्र होइन एउटा जघन्य अपराध पनि हो। ठोस फोहोर व्यवस्थापन ऐन 2068 अन्तर्गत कुनै पनि सार्वजनिक स्थलमा फोहोर फालेको वा बालेको पाइएमा न्यूनतम रु 500 देखि 1 लाख जरिवाना र 3 महिनासम्म जेल सजाय हुन सक्छ। त्यसैले फोहोरलाई जथाभावी नफालौ, नजलाऊ र आफ्नो नजिकैको फोहोर उठाउने संस्थाको सदस्य बनी फोहोरको उचित व्यवस्थापनमा मदत पुर्याउ।
1: यो जनचेतनाको सन्देश क्लिनअप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम फलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: विश्रामपछि पुनः स्वागत छ। सुन्दै हुनुहुन्छ आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्जको प्रस्तुति मर्निङ मोड्स र मर्निङ मोड्समा अब चाहिँ भने हामी लाग्दैछौँ दोस्रो सेगमेन्ट तर्फ। दोस्रो सेगमेन्ट अन्तर्गत आज हामी तपाईँ पछिल्लो समय नेपाली संस्कृतिमा आएको परिवर्तनलाई कुन रूपमा लिनुहुन्छ भन्ने टपिक्समा कुरा गर्दैछौँ। म फेरि पनि टपिक्स दोहोऱ्याउँदैछु, तपाईँ पछिल्लो समय नेपाली संस्कृतिमा आएको परिवर्तन लाई कुन रूपमा लिनुहुन्छ, यसलाई परिवर्तन भन्नुहोस्, रूपान्तरण भन्नुहोस् अथवा के भन्नुहुन्छ, होइन नयाँपन भनौँ। त्यो चाहिँ कतिपय नकारात्मक पनि हुन्छ, कति सकारात्मक पनि हुन सक्छ, होइन यी विषयमा यो विषयमा चाहिँ तपाईँले आफ्नो विचार राख्नुपर्नेछ। यतिखेर पहिलो कलर आइसक्नु भएको छ, उहाँसँग हामी कुराकानी गरिहालौँ, स्वागत गरौँ। पहिलो कलर कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार।
1: नमस्कार हजुर, गुड मर्निङ, शुभ बिहानी, शुभ पर्व, शुभ दिन, शुभ कार्य, नमस्कार पासाङ सर, नमस्कार नमस्कार, स्वागतम हजुरहरूलाई, हाम्रो नमस्कार, स्वागतम।
0: कपी पेस्ट हामी दुईजनाको तर्फबाट, के छ दीपिकाजी हजुरको खबर?
1: मेरो एकदम ठिकठाक छ सर, हजुरले आज पहिलो सेगमेन्ट कति राम्रो भन्नुभयो, एकदम यो सेगमेन्ट ल्याएर आज तिजको विषयमा चौथो दिनसम्म हजुरले पुरा भनिदिनु भएकोमा एकदम आभार व्यक्त गरेको छ है त बाँच्नु सर हजुरलाई।
0: हस् हस् हस् एकदमै होइन, आज विशेष अब हरितालिका तिजको दिनमा पनि होइन, अब तिजको बारेमा कतिजनालाई थाहा हुँदैन नि त, होइन त्यही भएर चाहिँ अब
1: अन्नभण्डामा व्रत बसेको हुन्छ नि त, होइन व्रत पाइन्छ भने त अब श्रीमानको लागि बसेको वा चारको लागि बसेको हामीले धेरै सुन्छौँ पनि होइन, अब विभिन्न टेलिभिजन विभिन्न सोसियल मिडियामा बोल्नु भएको हुन्छ, खै थाहा छैन बच्चा बालबच्चालाई राम्रो हुन्छ अरे घर परिवार श्रीमानको आयो लामो हुन बसेको भन्नुहुन्छ कसैले होइन, तर विभिन्न कथा हजुरले जोड्नु भयो नि होइन, अब नजान्नेले जान्न पाउनु भयो, यो सबै हजुरले जानकारी दिनुभएकोमा फेरि सबैको तर्फबाट मैले धन्यवाद दिएँ है त हजुरलाई। अब पहिलाको र अहिलेको के ठिक बेठिक भन्नुभएको छ हजुरले होइन, अब गीत सङ्गीतदेखि लिएर होइन
0: कुन रूपमा लिनुहुन्छ भन्ने हिसाबले हो,
1: यस्तो एकदमै रूपमा चाहिँ म यो संस्कृत असाध्यै राम्रो रूपमा लिन्छु म मेरो तर्फले तर्फबाट, तर अहिले त म पशुपति जानुहुन्न, यो साल त म पशुपति सेवा समितिको आजीवन सदस्य पनि हो होइन, र त्यसमा भोलिन्टियर मैले लिसनर्स क्लब अर्थात् नेपाल श्रोता क्लब नेपालबाट म धेरै त्यहाँ भोलिन्टियर गर्ने व्यक्ति हो म, अब अहिले त जानुहुन्न जान गएको छैन, म घरमै छु होइन बासिङ सर, त्यो कारणले गर्दा यो तिज भनेको हजुरले जसरी भन्नुभयो नि त्यसमा हामीले थप्नु पर्दा असाध्यै राम्रो संस्कार संस्कृति परम्परा होइन, एउटा नारीको लागि एकदमै सम्मान दिएको, पहिला जस्तो बुहारीलाई कठिनाइ त्यो पनि छैन, अहिले धेरै समयले फर्को मार्दाको साथसाथै अब यो संस्कृति मान्नुपर्छ, किन यसलाई राम्रो जगेर्ना गर्नुपर्छ भने पहिलाकाले हामीलाई हस्तान्तरण गर्नुभयो अब गर्नुपर्छ है भनेर सिकाउनु भयो नि त, अब हामीले पनि अर्को नयाँ पुस्ता अर्को अर्को पुस्ताहरूलाई सबैले यो चाडबाडलाई राम्रो तरिकाले एकदमै उत्साहको तरिकाले र तडक भडक नगरिकन यो संस्कार संस्कृति परम्परा हाम्रो इतिहास हो यसलाई हामीले जोगाइराख्नुपर्छ भन्ने कुरा चाहिँ भन्नुपर्छ जस्तो मलाई लाग्छ, असाध्यै राम्रो लाग्छ मेरो तर्फबाट जति हजुरले भन्नुभयो यो सबै राम्रो हो भन्न चाहे, म चाहिँ एकदम राम्रो मान्छु र सधैँ हुनुपर्छ, हामी सबैले जगेर्ना चाहिँ गर्नुपर्छ है भन्न चाहन्छु म।
0: ओके ल ठिक छ, हजुरको विचारको लागि धन्यवाद छ दीपिकाजी, अब हामी शुभकामना सन्देशतर्फ लागौँ।
1: अब शुभकामना हजुरलाई पनि शुभकामना, किनकि हजुरले आएर आज हामीलाई ऊर्जा थपिदिनुभयो, दुई शब्द राख्ने अवसर दिनुभएकोमा हजुरलाई शिवा सरलाई पनि शुभकामना, अनि हाम्रो शिवा सर हुनुभयो सुभाष सरलाई पनि सम्झन चाहे, र हाम्रो रुद्र म्यामलाई धेरै धेरै शुभकामना हरितालिका तिजको, अनि यस्तै गरेर अब जति पनि हुनुहुन्छ धेरै हुनुहुन्छ, मैले नाम लिँदा अर्को साथीले फोनमा कुरा गर्नुहुन्छ होइन सर, त्यसै कारणले आज हरितालिका व्रत बस्नुहुने आमा बुवा दाजुभाइ दिदीबहिनी साथीसँगै सबैले सफलताको व्रत सफलता होस् भन्न चाहन्छु, आफूलाई सेफ भएर जानु होला, तडक भडक भन्दा नि आत्मिक एकदमै आत्मा चाहिँ भगवान्प्रति लगाएर जानु होला, र आफूले लाएका महँगा गहना पैसाहरूलाई आफूले नै सेभ गरेर जानु होला भन्दै सम्पूर्णलाई रेडियो सिटी लगायत सम्पूर्ण सुनेर फोन गरेर साथ दिने सम्पूर्ण सम्पूर्णलाई हरितालिका तिजको शुभकामना भन्दै
0: दीपिका थापाजी कुलेश्वरबाट कल गर्नुभएको थियो, हाम्रो नियमित कलर आज पहिलो कलरको रूपमा आउनु भएको थियो, र उहाँले चाहिँ आजको टपिक्समा चाहिँ एकदमै यो सकारात्मक हो भनेर आफ्नो विचार राख्नु भएको छ। तपाईँ पनि आउन सक्नुहुन्छ। आज म तपाईँसँग तपाईँ पछिल्लो समय नेपाली संस्कृतिमा आएको परिवर्तनलाई कुन रूपमा लिनुहुन्छ भन्ने शीर्षकमा तपाईँसँग कुराकानी गरिरहेको छु। तपाईँ पनि आफ्नो विचार चाहिँ व्यक्त गर्न सक्नुहुनेछ, जसका लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 4595845। यतिखेर कोही हुनुहुन्छ, हामी उहाँसँग कुराकानी गरौँ। कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार।
2: नमस्कार हजुर, नमस्कार।
0: नमस्कार हरिबोलजी, हजुरसँग त अलि लामो समयपछि पो कुरा भइरहेछ क्या?
2: हजुर, म अलि व्यस्त थिएँ, त्यही भएर मैले ट्राई गरेको थिएन। आज दोस्रो प्रयास पनि सफल भयो सर।
0: ओके ल, ठिक छ। अनि के छ हजुरको नयाँ नौलो? अनि चिया नास्ता भयो कि छैन?
2: भइसक्यो
0: भइसक्यो। ओके ल, ठिक छ, हामी आजको टपिक्स तर्फ लाग।
2: त्यही त, यो हाम्रो संस्कृति, नेपालीहरू विदेशमा जहाँ जहाँ जानुहुन्छ त्यहाँ त्यहाँ आफ्नो संस्कृतिले भुलेका छैनन्। चाहे अमेरिका, युरोप, जापान, या जापान राष्ट्रले निमन्त्रणा गरिन्थ्यो, अहिले फोनबाट गरिन्छ। प्रविधिको विकाससँगै परिवर्तन हुनेले अतिशयोक्ति मान्न सक्दैनौँ। तिज अब पार्वतीले महादेवपति पाउँ भनी व्रत बसेको मानिन्छ। तिज मनाउने प्रचलन धेरै धेरै पहिलादेखि हो र नारी स्वतन्त्रताको रूपमा पनि यसलाई व्याख्या गर्न सकिन्छ। पहिला पहिला नारीलाई स्वच्छन्द रूपमा गीत मार्फत आफ्नो भावना प्रस्तुत गर्ने प्रचलन थियो। हरित कालिका तिज र सप्तर्षीको पूजा गरिन्छ र ऋषिको आशीर्वाद पाउनु पनि अत्यन्त महत्त्व छ। र हाम्रो संस्कृति तिज पनि एउटा महत्त्वपूर्ण हो, त्यसको साथसाथै अन्य धेरै चाडपर्वहरू छन् भनिन्छ। पात्रमा चाडपर्व एक दिन पनि छुटेको हुँदैन, त्यति चाडपर्व संस्कृति सभ्यता भनिन्छौँ नेपालीहरू। तर नेपालीहरू यस विषयमा आफ्नो संस्कृति, यो एउटा सुन्दर परिवार, हिमाल पहाड तराई जहाँ जाउँ, अब हाम्रो एक हप्तापछि यो असोज 3 गते फेरि कायेश्वरी मेला छ। कायाष्टमी हामी सुन्दर जलमै पर्छ त्यो, त्यसमा धेरै भक्तहरू आएर आफ्नो गीतहरू गाउने, ढ्याङ्गो बजाउँदै पूजा गर्ने, कुन बुद्धिस्ट कुन हिन्दू सबैजना आउँछन्। यो हाम्रो स्वाभाविक हो र यो केही परिवर्तन हुनु
0: हजुरको विचारको लागि धन्यवाद छ। अब शुभकामना सन्देश तर्फ लाग।
2: शुभकामना सर्वप्रथम हजुरलाई अनि शिव सरलाई, त्यसै गरी हाम्रो दीपिका थापाजी अहिले भर्खर बोल्नुभयो, अनि परियार सुन्दर कुमार परियार, गोविन्द निर्वला, ओम कार्की, बाबुराम भट्टराई, बालकुमार लामा, विकास रानी छाने, घायल साक्य लगायत सबैलाई, अनि जयलक्ष्मी जी, जयलक्ष्मीजी, बिन्दु परियार सबैले म सम्झिन चाहन्छु र उहाँलाई शुभ दिन होस् भनेर शुभकामना पनि दिन चाहन्छु।
0: नमस्कार, अब चाहिँ हामी छुटिन्छौँ, बाई बाई। उहाँ हुनुहुन्थ्यो हरिबोल बुढा थोकीजी, सुन्दरी जलबाट आउनु भएको थियो। उहाँले भने मैले चाहिँ सकारात्मक रूपमा लिन्छु भन्दै हुनुहुन्थ्यो यो सांस्कृतिक परिवर्तनलाई। आज हामी तपाईँ पछिल्लो समय नेपाली संस्कृतिमा आएको परिवर्तनलाई कुन रूपमा लिनुहुन्छ भन्ने शीर्षकमा हामी कुरा गरिराखेका छौँ। तपाईँले आफ्नो विचार राख्न सक्नुहुन्छ हाम्रो स्टुडियो

0: com.np तथा हाम्रो पात्रो र नेपाली पात्रो एपबाट संसारभरि। यतिखेर अर्को कलर आइसक्नु भएको छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। ओके, उहाँसँग अलि कनेक्ट भइराखेको अवस्था छैन, तपाईँ कल गर्न सक्नुहुन्छ। 4595 8 45 हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ। आज विशेष गरिकन हरिकाली हरितालिका तिजको दिन छ। तपाईँहरू जतिजना तिज मनाउँदै हुनुहुन्छ सबैजनालाई हरितालिका तिजको शुभकामना भनेर मैले अघि सुरुवातमै पनि भनिसकेको छु। यतिखेर अर्को कलरलाई स्वागत गरौँ। हजुर नमस्कार।
1: हजुर नमस्कार, म सुन्दर कुमार परिवार आफ्नो जन्मथलो झन्सेकलबाट बोल्दैछु। हजुर अहिले चाहिँ
0: आज पसल खोल्नु भएन क्या?
1: हजुर, आज अलिकति ढिलो गर्छ, घरमै काम गरेर बसिरहेको छु।
0: ओके ल, ठिक छ। अनि हजुरको चिया नास्ता भयो कि छैन?
1: भएको छैन हजुर, आज अलिकति आराधना गरिरहेको छु। अनि जसरी नारी पुरुष एक रूप हो, त्यसरी मैले पनि भगवान्सँग प्रार्थना गरे र आज यो सोफाको खोलहरू घरमै काटेर बसेर अब एकछिनपछि चिया खाएर अनि पसलतिर जान्छु। अनि टपिक राखिदिनु भयो, त्यो टपिकको ओजनको लागि मात्रै म चाहिँ आउँछु। हेर्नुहोस्, म खुसी लाग्छ मेरो रेडियो क्षेत्रतिर म धेरै बोल्नुभन्दा पनि हाम्रो जुन संस्कारमा चाहिँ हामीले पनि परिवर्तन गर्नुपर्छ। अहिले चाहिँ किन भन्नुहुन्छ भने म चाहिँ यो मन्दिरमा पूजा पाठ गरेर यो धूप बत्ती माला अनि मन्दिरमा घन्टी चढाउनेलाई चाहिँ अब हामीले परिवर्तन गर्नुपर्छ। यो चाहिँ जस्तै भनौँ न, विद्यालयमा लगानी गर्नु पर्यो। एउटा चाहिँ 1.5-2 लाखको घन्टी मन्दिरमा चढाइराखेको हुन्छ, तर एउटा विद्यालयमा चाहिँ हजुरको त्यो कलम कपी किन्न नपाएका विद्यार्थीहरू चाहिँ नि मैले देखेको छु। हाम्रो यो जितेका थापा बहिनीले पनि यो धेरै देखेको हुनुपर्छ, किनभने यिनी समाज सेवाको नारी हो नि। र म पनि कुनै संस्थामा एउटा काम गरिसकेको, अब हामीले धर्म गर्ने हो भने चाहिँ कतिपय चाहिँ घरमा बुढाबुढी बाबामा हुन्छन् तर तातो पानी तताएर खानु खानदेखि नै मन्दिर धाउँछन्। होइन, शिवजीको त हेर्नुहोस् यति प्रेम भन्नुहुन्छ, उहाँले त सतीदेवीको अङ्गलाई बोकेर उहाँले भ्रमण गर्नुभयो भने उहाँ त एउटा प्रेमको चाहिँ नि प्रतीक हुनुहुन्छ क्या। हामीले त्यो बुझेको छैन। मान्छेले अहिले मठ मन्दिरमा जाने भनेको विशेष गरी अहिले त अलिक परिवर्तन आयो, पहिला त गरगनाको प्रदर्शन, लुगाको प्रदर्शन होइन, अनि खाने। अहिले त फेरि अर्को दुर्भाग्य के छ भने महिनौ अगाडिदेखि त्यो तरकारी भनेर हिँडेका छन् नारीहरू, त्यो चाहिँ नि दुर्भाग्य हो। हेर्नुहोस्, तर नारी शक्तिमा चाहिँ हुन्छ, नारीले जस्तो आज शक्ति छ, त्यसमा त्यो शक्ति छैन। हेर्नुहोस् है, त्यसो भएर नारी भनेको चाहिँ नि चाडपर्वमा चाहिँ अहिले बुझ्नै पर्ने चाहिँ नि शिव भगवान्ले जसरी स्वस्तानी कथामा चाहिँ नि जब आफ्नो ससुरालीमा भनौँ न उहाँको इज्जत भएन, सत्यदेवीले त्यो तेलमा चाहिँ नि आफ्नो दाह संस्कार गर्नुभयो, अनि महादेव भगवान्ले आफ्नै ससुरालाई चाहिँ नि हत्या गरेर पछि फेरि त्यो खसीको बोकाको टाउको जोड दिएर यी कथाहरू आउँछन्। तर प्रेम वास्तवमा भन्नुहुन्छ नि प्रेम हो मान्छेलाई चाहिने, अहिले म बुझ्दैछु, मान्छेलाई बाँच्नुको लागि चाहिने भनेको एउटा सहारा हुँदो रहेछ, एउटा प्रेम हुँदो रहेछ, एउटा मिठो बोली हुँदो रहेछ। त्यसो स्वस्तानी कथालाई बुझेर म नारीहरूलाई भन्छु, उहाँहरूलाई भन्छु, विनम्र अनुरोध गर्छु, यो सत्यको कथा हो। यो अङ्ग प्रदर्शन गर्ने अनि पछाडि त्यो ब्लोज लगाएको हेर्नु त नारीले भिडियो जस्तो होइन, स्क्रिन जस्तो प्रदर्शन गर्नुपर्ने आवश्यक छ त तिजमा। ब्लोजको हजुरको 1 मिटर कपडामा त्यो लुगामा तपाईँको 0.25 मिटर पनि हुँदैन, 0.5 मिटर पनि हुँदैन, त्यो टिभी जस्तो क्या, त्यो स्क्रिन देखाएको त्यो पिठ्यो के, त्यही हो त संस्कृति, त्यही हो त संस्कार। हाम्रो बाबाआमाले देखेको, हाम्रो बुढेचोडी खै कहाँ भयो त, त्यसो भन्दा लामो बोली होला, क्षमा गर्नुहोस्। तर संस्कृतिमा संस्कार पर्छ, संस्कारमा चाहिँ लुगा फाटो पनि पर्छ। गरगना भनेको त एउटा सौभाग्य श्रीमतीले एउटा पोते लगाउने सानो अब गच्छे अनुसारको, यहाँ त मागेर पनि लगाएछन्, नक्कली पनि लगाएछन्, पशुपतिनाथमा त त्यो सत्यदेवीको कथा बिर्सेर आफ्नै गरगनाको प्रदर्शन गरिरहेछन्। त्यसको लागि चाहिँ मलाई चाहिँ दुःख लाग्छ है सरबलाई चाहिँ।
0: ओके ल, ठिक छ, हुन्छ। हजुरको विचारको लागि धन्यवाद छ। अब शुभकामना सन्देश राख्न सक्नुहुनेछ सुन्दरजी?
1: शुभकामना सन्देश भन्दा अब सबै मित्र मेरो रेडियो सिटीले जसरी मलाई बोल्न दिनुभएको छ, एकछिन भए पनि म दुःख बिर्सिन्छु।

0: मेरा सबै साथी, अब म कसैको नाम पनि लिन्न, रेडियो सिटीमा सबै मित्रको मेरो परिवार हुन्, मैले बाँचु जुन उहाँहरूलाई बिर्सिन्न पनि, मेरो म मरेको खबर पनि यही रेडियो सिटीबाटै थाहा पाउनुहुन्छ, कति म देख्दिनँ, कतिसँग बल्ल बल्ल बोल्न सुरु गरेँ, कतिलाई भेट्दिनँ, त्यही पनि अहिले सबैभन्दा दुःख लागेको छ नि, रूपान्तरणमा आइराख्नु भएको छैन, कारण के हो त्यो थाहा छैन, हजुर नआउँदाखेरि हाम्रो पनि स्वास्थ्य पनि बिस्तारै कम हुँदै गइरहेको छ रूपान्तरण, हजुरको के हो कारण, त्यो आएर छिटो रेडियोमा हजुर बोलिदिनु होला, हजुरको यदि हजुर सन्चो छैन भने सुस्वास्थ्यको कामना गर्दै आजलाई चाहिँ नि बिदा भयो है दाजु, नमस्कार।
1: ओके नमस्कार, बाई बाई। उहाँ हुनुहुन्थ्यो सुन्दर कुमार परियारजी, सानेपाबाट कल गर्नुभएको थियो र उहाँले अहिले चाहिँ पछिल्लो समय होइन नेपाली संस्कृतिमा आएको परिवर्तनलाई सकारात्मक र कतिपय कुराहरू चाहिँ नकारात्मक पनि हो भन्ने कुराहरू जोड्नु भयो होइन। वास्तवमै नेपाली संस्कृतिमा सकारात्मक रूपमा, नेपाली संस्कृति मात्र होइन कुनै पनि संस्कृतिमा होइन सकारात्मक र परिवर्तनहरू आउनु राम्रो हो होइन। साथमा सकारात्मक परिवर्तनहरू आउँदै गर्दा पुराना चाहिँ नकारात्मक विकृतिहरूलाई चाहिँ बिस्तारै विस्थापित गर्न सक्यौँ भने त्यो एकदमै राम्रो कुरा हुन्छ। तर त्यो हुँदै गर्दाखेरि अब तडक भडकका कुराहरू होइन विभिन्न समस्याहरू चाहिँ आउनु भएन अहिले होइन। पछिल्लो समय चाहिँ परिवर्तनको नाममा चाहिँ विभिन्न होइन नकारात्मक कुराहरू पनि संस्कृतिमा चाहिँ आइराखेको कुराहरू हामी देख्छौँ। यो कुरा गर्दै गर्दा यतिखेर अन्तिम कलर एकजनासँग हामी कुराकानी गर्छौँ, त्यसपछि भने हामी अर्को सेगमेन्टतर्फ जान्छौँ। स्वागत गरौँ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार।
2: हेलो नमस्ते, गुड मर्निङ।
1: गुड मर्निङ,
2: के पिउनु हो?
1: हजुर हजुर, एकदमै कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: दुलियालबाट गाइल्छ के, धेरै डेढ महिना भयो क्या नबोलेको तपाईँसँग?
1: हो कि क्या हो,
2: लामो ग्याप हो, धेरै नै ग्याप हो, कार्यक्रम सुनिन्छ अनि यो फोन डायल गर्ने अवसर चाहिँ अलिकति नमिल्ने, यो कामले व्यस्त भएको हुनाले, यो काम अलिकति हतारको भएको हुनाले।
1: ठिक छ ठिक छ, हुन्छ, हजुरले फुर्सद निकालेर आज कल गर्नुभयो, लाग्यो कुराकानी भयो अन्तिम कलरको रूपमा। अनि के छ हजुरको आज ज्यानास्ता भइसक्यो कि छैन?
2: भइसक्यो, अब हाम्रो नेवारहरूको तिज मनाउने त्यस्तो कुनै चलन छैन, अब हाम्रो इन्द्र जात्रा आउँदैछ त्यही हो।
1: ए भनेपछि हजुरहरूले चाहिँ के अरे तिज मनाउनुहुन्न?
2: हामी नेवारहरूको मान्दैन,
1: अब
2: मान्ने चलन छैन, अब चाहिँ के भइदियो भने अब यो अब नयाँ परिवर्तनसँगै चाहिँ अब यसो साथीभाइहरूले निम्ता गर्छन् जाने,
1: अब सामाजिक त्यो सहभागिताको रूपमा त सबैजना नै सहभागी भइरहनु भएको छ,
2: त्यो चाहिँ हुन्छ, नत्र भने चाहिँ हाम्रो चाहिँ मान्दैन। अब आजको विषयमा भन्नुपर्दा चाहिँ म चाहिँ सकारात्मक रूपमा नै लिन्छु होइन, मानवको आर्थिक क्रियाकलाप चाहिँ सही बाटोमा छ र प्रगतिशील छ भने हरेक कुरामा परिवर्तन आउँछ नै। अब पहिला भने दुःखको, अब घरमा हुने शोषणको होइन अत्याचारको कुराहरू गरेर चाहिँ त्यसमा गीत बनाएर रमाइलो गरिन्थ्यो भने अहिले नयाँ परिवर्तनसँगै नयाँ सोच, नयाँ विचार होइन, नयाँ पहिरन, त्यही अनुसार भएको अनुसार परिवर्तन भएको हो। मलाई चाहिँ सकारात्मक जस्तो नै लाग्छ र समय अनुसार चल्नु पनि पर्छ कि, सधैँ दुखेसो सधैँ ऊ मात्र होइन, समयसँगै परिवर्तन भएको छ, राम्रो कुरा आएको छ, त्यसले गर्दाखेरि चाहिँ मलाई चाहिँ सकारात्मक लाग्छ। र यो बाढी पहिरोले गर्दाखेरि यसपालि कार्यक्रमहरू पनि त्यति रहन्छ, पहिलाको जस्तो एक महिना अगाडि दुई महिना अगाडि मान्ने चलन पनि हटाएको छ, यो चाहिँ मलाई चाहिँ राम्रो लाग्यो,
1: के
2: भन्न चाहन्छु।
1: ल हुन्छ, शुभकामना सन्देश छोड्नुहोस्।
2: अब सबै साथीहरूको नाम दिन सकि ढिला भइसक्यो, त्यही भएर सबैलाई मिठो सम्झना भन्छु। अघि फोन गर्नुभयो हाम्रो हरिबोल बुढा छ कि, उहाँलाई चाहिँ एकदम सम्झना छ भन्न चाहन्छु, उहाँले फोन गरेर सम्झिरहनु भएको छ, अनि हाम्रो बालकुमार लामाजी अनि जयालक्ष्मी श्रेष्ठ दिदीलाई पनि एकदम सम्झना छ भन्न चाहन्छु, उहाँहरूले पनि सम्झिरहनु भएको छ, उहाँहरूलाई धेरै सम्झना भन्दै तपाईँबाट अनि रेडियो सिटी परे अनि सब सम्पूर्ण दिदीबहिनीलाई तिजको धेरै धेरै शुभकामना दिँदै आजको दिन शुभ रहोस्, रमाइलो होस् भनेर चाहिँ कामना गर्दै तपाईँबाट छुट्टिन चाहन्छु। ओके भाइ।
1: ओके नमस्कार भाइ भाइ, उहाँ हुनुहुन्थ्यो आजको लागि हाम्रो अन्तिम कलर साक्यजी, र उहाँले चाहिँ सकारात्मक रूपमा लिएको छु है भन्दै हुनुहुन्थ्यो। पछिल्लो समयमा आज मैले चाहिँ तपाईँले चाहिँ पछिल्लो समय नेपाली संस्कृतिमा आएको परिवर्तनलाई कुन रूपमा लिनुभएको छ भनेर चाहिँ क्वेसन गरेको थिएँ होइन, टपिक्स लिएको थिएँ। यसमा चाहिँ कतिजनाले चाहिँ म समर्थन गर्छु भनेर चाहिँ भन्नुभएको छ, अनि कतिजनाले चाहिँ कतिपय चाहिँ हुन्छ नि विकृतिहरू पनि छन् त्यो कुराहरूलाई चाहिँ अलिकति म नकारात्मक रूपमा लिन्छु पनि भन्नुभयो। यो सबै हुनुपर्छ होइन, सकारात्मक परिवर्तन जरुरी छ, तर परिवर्तन हुँदै गर्दाखेरि विकृति चाहिँ भित्र्याउनु हुँदैन। त्यसको मतलब हामीले चाहिँ सम्पूर्ण कुराहरू जति पनि हामी दैनिक जीवनमा चाहिँ अँगाल्छौँ त्यो कुरा चाहिँ सन्तुलनमा राख्नुपर्छ। सकारात्मक वा नकारात्मक कुराहरू चाहिँ हामीले के हो भनेर चाहिँ छुट्याउन सक्नुपर्छ। यतिखेर हामी अन्तिम सेगमेन्टतर्फ जान्छौँ, त्योभन्दा अगाडि हामी छोटो विश्राम लिन्छौँ। विश्रामपछि अन्तिम सेगमेन्ट बर्थडे सेगमेन्ट लिएर आउनेछु। रेडियो सिटी सुन्दै रहनुहोला।
3: बुहारी, चामल केलाउनु पर्दैन के नक्कल मात्रै पारिरा?
4: पर्दैन आमा।
3: पर्दैन रे, बर्बादै पानी भई अब ढुङ्गा कुर्का सबै खुवाउने भई।
4: खाएर त हेर्नुहोस्, एउटा मात्रै ढुङ्गा पाउनु भयो भने म तपाईँकी बुहारी नै होइन।
5: लसकुस प्रिमियम राइस र लसकुस रोयल ग्रेन राइस बोराबाट सिधै पकाउन सकिने, एक गेडा अन्न पनि खेर नजाने, मिसाउट रहित स्वच्छ र स्वस्थ वातावरणमा प्याकिङ गरिएको।
3: बुहारी बिस्तारै तयार हो है, मेरी बुहारी पो हौ त।
5: काठमाडौँ उपत्यकामा 25 र 20 केजीको प्याकमा मात्र उपलब्ध छ लसकुस प्रिमियम राइस र लसकुस रोयल ग्रेन राइस।
6: Festivals and occasions, moments to celebrate, for weddings and other joyous occasions, remember Srinath Collection. We have the best of suits, shirts and well-fit tailoring. Srinath Collection, Chabal Chowk and Tripureshwar. Srinath Collection, where you don't have to say a word.

विश्रामपछिपुनः स्वागत छ। सुन्दै हुनुहुन्छ आफ्नो फोनको आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्जको प्रस्तुति मर्निङ मोर्स। मर्निङ मोर्समा हामीले दुईवटा सेगमेन्टहरू सकिसकेका छौँ र आज अन्तिम सेगमेन्ट बर्थडे सेगमेन्ट भन्ने रहँदैन भन्ने कुरा भर्खरै मैले थाहा पाएँ होइन। विशेष किनभने आज दिन विशेष छ, आज हरितालिका तिजको दिनमा आज जतिजनाले हरितालिका तिजलाई चाहिँ सेलिब्रेट गर्दै हुनुहुन्छ, मनाउँदै हुनुहुन्छ, तपाईँहरूले तिज चाहिँ एकदमै असल तरिकाले मनाउनुहोला होइन। दिदी बहिनी दाजुभाइ को को सहभागी हुँदै हुनुहुन्छ होइन, एकदमै अनुशासित तरिकाले मनाउनुहोस् भन्छु। विशेष गरेर चाडपर्वहरू चाहिँ होइन अनुशासनभन्दा बाहिर गयौँ भने चाहिँ हेर्दा पनि नमजा हुन्छ होइन, त्यो कुरा चाहिँ पक्कै पनि तपाईँले ध्यान दिनुहोला। र फेरि पनि हरितालिका तिजको धेरै धेरै शुभकामना भन्दै अन्त्यमा आज हामीलाई कल गरेर साथ दिनुहुने दीपिका थापा, हरिबोल बुढा थोकी, सुन्दर कुमार परियाद, घायल साक्यजीलाई धेरै धन्यवाद भन्दै अन्त्यमा एउटा गीत तपाईँको लागि छोड्दैछु। त्योभन्दा पहिले हामीलाई सुनेर साथ दिनुहुने सबैजनालाई पनि धेरै धन्यवाद र मलाई टेक्निकल्ली सपोर्ट गर्नुहुने शिव दाईलाई पनि थ्याङ्क यू सो मच भन्दै म पासाङ भोलि बिहान फेरि पनि मर्निङ मोड्समा तपाईँलाई भेट्नका लागि आउने नै छु भन्दै बिदा हुन्छु। हस्त, नमस्ते, शुभ दिन।

0: अहिले बिहानको 8 बजे समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ
3: फुडहरू जुन हामी पैसा तिरेर रोग निम्त्याइरहेका छौँ त्यस्ता खालको खानेकुरा बन्द गर्नुपर्छ त्यसलाई कहिलेकाहीँ अकेजनको रूपमा चाहिँ लिनुपर्ने हुन्छ अहिले नेपालमा विभिन्न रोगहरू जस्तै डायबिटिज हाई ब्लड प्रेसर थाइरोइड युरिक एसिड इत्यादिले हामी ग्रस्त भइरहेका छौँ त्यो सबै पोषणको कारणले हो सही समयमा सही मात्रामा खानपान गर्नुपर्छ नियमित रूपमा आफ्नो चेकअप गराउनुपर्छ मौसम अनुसारको फलफुल तथा सागपात तरकारीहरू सेवन गर्नुपर्छ र समयमा सुत्ने उठ्ने खानपान योगा अभ्यास गर्नुपर्छ तनावमुक्त जीवन जिउनुपर्छ धन्यवाद
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध

नमस्कार मित्रहरू, यहाँहरू सुनिरहनु भएको छ आफ्नोपनको आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8। र अब हामी सुनाउँदैछौँ केही स्वदेश।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्दै
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धरा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
4: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
3: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
4: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
4: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
3: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
5: होइन अब त ठुलै पो आयो त, आज फेरि को लड्यो?
6: कुन त म्याम लड्नु भयो नि, कुर्सीमा बसेर टिकटक बनाउँदै हुनुहुन्थ्यो।
5: अनि यस्तो कमर्सल कुर्सीमा स्टन्ट गरेर टिकटक बन्छ त कुन्ता म्याम?
6: अनि यो अफिसमा यो भन्दा गतिलो कुन चाहिँ कुर्सी छ त?
5: सरलाई उहिलेदेखि भनिरहेको छु V1 कुर्सी ल्याउनुहोस्, यो सबै कुर्सी फाल्नुहोस् भनेर, मान्ने होइन।
6: V1
5: हो त, V1 नि, ढुक्कसँग 4 वर्ष त मजाले टिक्छ।
6: 4 वर्षसम्म ढुक्कै टिक्छ?
5: हजुर अब ढुक्कै ढुक्कले टिक्छ 4 वर्ष। न पाङ्रा टुट्ने, न सर्भिसको चिन्ता। V1 भन्दा अरू कुर्सी कुन छ? विभिन्न आकर्षक डिजाइनमा अत्यधिक बलियो अनि भर पर्दो, जनतादेखि नेतासम्म अब स्टन्ट गर्नुहोस् या आराम गर्नुहोस्, V1 ढुक्क 4 वर्ष।

कविता र सौन्दर्यको देश, हिमालबाट बग्ने अविचल नदी, पर्वतबाट झर्ने झरनाको झन्का, गुराँसले रङ्गिएका पाखा पखेरा, प्रेममय भन्ज्याङ चौतारी र देउराले छाती जस्तो तराईका उर्वर मैदान, यो हो स्वर्गको प्रतिबिम्ब, कला ओज र देवत्वको संगम, हाम्रो प्राण भन्दा प्यारो, यो हो मेरो देश नेपाल।

बाँचेको छ हाम्रो इतिहास युग युग भरि सगरमाथा कै शिर अरू उच्च पारी यो हो चार जात्र 36 वर्णको

0: यही हाम्रो गान हो, बहुल जाति वेशभूषा यही हाम्रो पहिचान हो।
1: सबैका लागि घर घरमा मानव अधिकार, शान्ति र विकासको आधार।
2: महिला माथि हुने हिंसा तथा सबै प्रकारका विभेदको खुलेरै विरोध गरौं।
1: महिला अधिकार हनन भएमा नजिकको प्रहरी कार्यालय, स्थानीय निकाय, राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवाधिकार आयोग तथा अदालतमा उजुरी गरौं।
3: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before, game like never before, communicate like never before. Packages starting from 2 Gbps. Available now.
4: Vianet, all good sampanna internet. Samparka number 01-597-0444 ra 98-010-46410.
5: Abako samaya, for byavasthapan sambandhi sandeshko.
6: के तपाईलाई थाहा छ, एउटा प्लास्टिकको झोला बढीमा 2 पटक मात्र प्रयोगमा आउँछ र कुहिन भने 100 वर्ष लाग्दछ। त्यसैले आजबाट बजार जाँदा पर्स सँगसँगै कपडाको झोला छुट्यो होला भनेर विचार गर्ने कि।
5: यो जनचेतनाको सन्देश क्लिन अप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो।

0: सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकासको आधार
1: महिला बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति आदिवासी जनजाति दलित अल्पसंख्यक तथा पछाडि पारिएका वर्गको राज्यको नीति निर्माण तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गरौं
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध

0: सुन्नुहोस् त, आज तपाईँले औषधि खानुभयो? खानु भएको छैन भने टाइममै खाइहाल्नुहोस्। याद राख्नुहोस्, औषधि डाक्टरको सल्लाहमा मात्र सेवन गर्नुहोस्।
1: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: बुझिस, आज त मैले ट्राफिकलाई क्या झुकाए नि।
1: ट्राफिक नियम मिचेर सवारी चलाउँदा जे पनि हुन सक्छ, यसैले नियम मिचेकोमा गर्व होइन ग्लानीको महसुस गरौँ, सम्भावित दुर्घटनाबाट बचौँ। सर्वसाधारणको हितमा रेडियो सिटी एफएम 98.8 को आग्रह।

0: खजुरी को नया प्रस्तुति चॉकलेटी बिस्किट्स खजुरी को चोको चोको मात्र रु 10 मा
1: प्रमुख डिपार्टमेंट स्टोर मार्ट र मिनी मार्ट मा पनि उपलब्ध छ।

0: किन गर्नु भेट? मोबाइल मनी एप भए हुन्न कुनै दुविधा? यसमै छ अब अन्य थुप्रै सुविधा। ब्याङ्किङ कारोबार गर्न सजिलो छ, अब निकै सजिलो छ। माछापुच्छ्रे ब्याङ्कको मोबाइल मनी एप आजै डाउनलोड गर्नुहोस्। माछापुच्छ्रे ब्याङ्क, स्मार्ट ब्याङ्क।
1: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
2: नेपालको आफ्नो, नेपालमै बनेको अक्वा 100।
1: बी नेपाली, बाई नेपाली।
3: सम्पर्क फोन नम्बर 5358555,
2: 5358555।

मित्रहरू, स्वदेश गानहरू सुनाउने क्रमको अन्त्यमा अब सुनाउँदैछौँ यो स्वदेश गान। र यसपछि पनि रेडियो सिटी एफएम 98.8 मनोरञ्जनको श्रृङ्खला जारी रहनेछ। सुन्दै रहनुहोस् रेडियो सिटी एफएम 98.8 मेगाहर्ज।

0: अहिले बिहानको 9 बजे समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्ते, म डाक्टर नवीन पोखरेल, ग्यास्ट्रो सर्जन। यहाँहरूलाई चाहिँ यदि ग्यास्ट्राइटिस, ग्यास्ट्रिकको समस्या छ भने यसका लक्षणहरू चाहिँ माथिल्लो पेट दुख्ने अनि खाना खाने बित्तिकै चाहिँ पेट फुलेको जस्तो हुने र चिल्लो पिरो अमिलो कुराहरू खाँदाखेरि चाहिँ पेट चाहिँ दुखेको जस्तो, अप्ठ्यारो भएको जस्तो, उल्टी आउला जस्तो हुने, यो सबै लक्षणहरू ग्यास्ट्राइटिसको लक्षणहरू हो र चाहिँ यसको चाहिँ समयमै यसको उपचार गरिएन भने यसले पछि ठुलो समस्या ल्याउन सक्छ, अल्सर हुन सक्ने र अरू समस्याहरू पनि आउन सक्छ। र यस्तो ग्यास्ट्राइटिसको समस्या यदि देखिएको खण्डमा चाहिँ तुरुन्तै स्वास्थ्य परामर्श लिने र चाहिँ त्यसको उपचारमा लाग्ने, त्यसको लागि चाहिँ यदि दोहोरिएर फेरि फेरि भयो भने चाहिँ इन्डोस्कोपी पनि गराउनु पर्ने हुन सक्छ।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

मित्रहरू, अब करिब एक घन्टासम्म तपाईँहरूले आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटिएफएम 98.8 मा सुन्न सक्नुहुनेछ नेपाली चलचित्रका गीतहरू।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: तिर्नुस मोबाइलबाटै किन गर्नु भेट। मोबाइल मनी एप भए हुन्न कुनै दुविधा, यसमै छ अब अन्य थुप्रै सुविधा। ब्याङ्किङ कारोबार गर्न सजिलो छ, अब निकै सजिलो छ। माछापुच्छ्रे ब्याङ्कको मोबाइल मनी एप आजै डाउनलोड गर्नुहोस्। माछापुच्छ्रे ब्याङ्क, स्मार्ट ब्याङ्क।
1: Festivals and occasions, moments to celebrate. For weddings and other joyous occasions, remember Srinath Collection. We have the best of suits, shirts and well-fit tailoring. Srinath Collection, Chabal Chowk and Tripurishwar. Srinath Collection, where you don't have to say a word.

0: सीता जस्ती नारीको जन्म यही नेपालमा भएको थियो। यही नेपालकै छोरी भृकुटीले बढाएकी थिइन् नेपालको गौरव। सगरमाथामा पाइला टेकेर पासाङ लामुले रचेकी थिइन् अर्को इतिहास नेपालको।
1: महिलाको सफलताले राष्ट्रको मात्र नभई त्यस देशका हरेक पुरुषको पनि आत्मसम्मान अभिवृद्धि हुन्छ। महिला हिंसा त्यागौं, आत्मसम्मान बढाऊ।
2: महिला हिंसा विरुद्धको अभियानमा रेडियो सिटी एफएम 98.8 को सहभागिता।

0: Radio City
1: 98.8.
2: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको.
3: के तपाईँलाई थाहा छ, एउटा प्लास्टिकको झोला बढीमा दुई पटक मात्र प्रयोगमा आउँछ र कुहिन भने सयौं वर्ष लाग्दछ. त्यसैले आजबाट बजार जाँदा पर्स सँगसँगै कपडाको झोला छुट्यो होला भनेर विचार गर्ने कि.
2: यो जनचेतनाको सन्देश क्लिन अप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो.
4: यहाँले दौरा सुरुवाल त लाउनु भएन नि.
5: लाइएन.
4: किन, मन नपरेर हो?
5: होइन, मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर.
4: ए, त्यसो भए जानुस् र राष्ट्रिय दौरा सुरुवाल टेलर्समा. तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ. अब प्रसङ्ग बदलौ.
5: प्रसङ्ग होइन, आजलाई यतिमै रोकौ पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन.
6: कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स, खिलाटोल, बाङ्गेमुडा, मास्के चोक भित्र.
7: फोन नम्बर 01-5326-397, 01-5326-397.
8: मता ढाले ढाले ढाले ढाले ढाले ढाले ढाले. आया, कस्तो नराम्रोसँग लाग्यो.
9: होइन, अब त ठुलै पो आयो त, आज फेरि खुल लड्यो.
8: कुन त म्याम लड्नु भयो नि, कुर्सीमा बसेर टिकटक बनाउँदै हुनुहुन्थ्यो.
9: अनि यस्तो कमर्सल कुर्सीमा स्टन्ट गरेर टिकटक बन्छ त कुन्ता म्याम?
8: अनि यो अफिसमा यो भन्दा गतिलो कुन चाहिँ कुर्सी छ त?
9: सरलाई उहिलेदेखि भनिरहेको छु V1 को कुर्सी ल्याउनुहोस्, यो सबै कुर्सी फाल्नुहोस् भनेर, मान्ने होइन.
8: V1
9: हो त, V1 नि, ढुक्कसँग 4 वर्ष त मजाले टिक्छ.
8: 4 वर्षसम्म ढुक्कै टिक्छ?
9: हजुर, अब ढुक्कै ढुक्कले टिक्छ 4 वर्ष. न पाङ्रा टुट्ने, न सर्भिसको चिन्ता. V1 भन्दा अरू कुर्सी कुन छ? विभिन्न आकर्षक डिजाइनमा, अत्यधिक बलियो अनि भर पर्दो. जनतादेखि नेतासम्म अब स्टन्ट गर्नुहोस् या आराम गर्नुहोस्, V1 ढुक्क 4 वर्ष.

0: सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकासको आधार
1: महिला बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति आदिवासी जनजाति दलित अल्पसंख्यक तथा पछाडि पारिएका वर्गको राज्यको नीति निर्माण तहमा अर्थपूर्ण सहभागिता
2: युसिटी एफएम 98.8 को अनुरोध

त्यसैले तपाईँको रक्तदानले नै कसैले पाउनेछ जीवनदान। तपाईँले नै सुरुवात गर्न सक्नुहुन्छ यस समस्याको समाधान गर्न। रक्तदान सुरुवात तपाईँबाट।

0: Radio City 98.8.
1: यहाँले दौरा सुरुवाल त लाउनु भएन नि?
2: लाइएन.
1: किन, मन नपरेर हो?
2: होइन, मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर.
1: ए, त्यसो भए जानुहोस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा. तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ. अब प्रसङ्ग बदलौं.
2: प्रसङ्ग होइन, आजलाई यतिमै रोकौं पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन.
3: कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स, खिलाटोल बाङ्गेमुडा मास्के चोक भित्र.
4: फोन नम्बर 01-5326-397, 01-5326-397.

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु खुशीका पलहरु।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देव्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

अहिलेको लागि मित्रहरू, नेपाली चलचित्रका गीतहरू सुनाउने क्रमको अन्त्यमा राख्दैछौँ यो गीत, र यसपछि पनि रेडियो सिटी एफएममा मनोरञ्जनको श्रृङ्खला जारी रहनेछ। सुन्दै रहनुहोस् रेडियो सिटी एफएम 98.8।

0: अहिले बिहानको 10 बज्यो। समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्ते, म डाक्टर नवीन पोखरेल, ग्यास्ट्रो सर्जन। यदि यहाँहरूलाई माथिल्लो पेट दुखिरहेको छ दाहिनेपट्टि भने यो चाहिँ ग्यास्ट्राइटिस भनेर नबस्नु होला। यसमा चाहिँ कहिलेकाहीँ पित्तथैलीमा पत्थरी भएर पनि हुनसक्छ र चाहिँ यो चाहिँ धेरै जसो चिल्लो कुरा खाइसकेपछि बढ्ता दुख्ने गर्छ र पछाडि ठ्याक्क दाहिनेपट्टिको पछाडिपट्टि पनि दुख्न सक्छ। त्यस्तो भएको खण्डमा चाहिँ तुरन्त स्वास्थ्य परामर्श गरेर भिडियो एक्सरे पनि गराउनु पर्ने हुनसक्छ।
4: जनहितका लागि रेडियो सिटी FM 98.8 को अनुरोध।

0: Radio City 98.8.
1: We'll be right back.
2: बुहारी चामल केलाउनु पर्दैन के नक्कल मात्रै पारिरा
3: पर्दैन आमा
2: पर्दैन रे बर्बादै पानी भई अब ढुङ्गा कुर्का सबै खुवाउने भई
3: खाएर त हेर्नुहोस् एउटा मात्रै ढुङ्गा पाउनु भयो भने म तपाईँकी बुहारी नै होइन
4: लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस बोराबाट सिधै पकाउन सकिने एक गेडा अन्न पनि खेर नजाने मिसआउट रहित स्वच्छ र स्वस्थ वातावरणमा प्याकिङ गरिएको
2: बुहारी बिस्तारै तयार हो है मेरी बुहारी पो हौ त
4: काठमाडौँ उपत्यकामा 25 र 20 केजीको प्याकमा मात्र उपलब्ध छ लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस
5: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
6: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
5: के रे नानी त भर्खर 17 की लागि होइन र
6: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
5: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
6: ए हो र
7: नेपाल सरकार विज्ञापन बोर्ड

तिर्नुस् मोबाइलबाटै किन गर्नु भेट। मोबाइल मनी एप भए हुन्न कुनै दुविधा, यसमै छ अब अन्य थुप्रै सुविधा। ब्याङ्किङ कारोबार गर्न सजिलो छ, अब निकै सजिलो छ। माछापुच्छ्रे ब्याङ्कको मोबाइल मनी एप आजै डाउनलोड गर्नुहोस्। माछापुच्छ्रे ब्याङ्क, स्मार्ट ब्याङ्क।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदै छु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: प्रमुख डिपार्टमेंट स्टोर मार्ट र मिनी मार्ट मा पनि उपलब्ध छ।
1: मामु तपाईँ सपिङ गर्न जान लाग्नु भएको? आज हामी श्रेष्ठ टेलरिङ सेन्टरमा सपिङ गर्न जाने है।
2: हाँ, श्रेष्ठ टेलरिङ सेन्टर रे? होइन, तिमीले कसरी थाहा पायौ रे?
1: कसरी पनि, ड्याडीले मलाई श्रेष्ठ टेलरिङमा मेरो लागि बर्थडे गिफ्ट र ड्रेस अनि ड्याडीको लागि सुट पनि त्यही किन्ने भन्नुभएको छ।
2: हो, उसो भए छिटो हिँड त, ड्याडी आइसक्नुभयो होला।
3: हजुर, श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार। सम्पूर्ण रूपमा जेन्ट्स एन्ड लेडिज तयारी पोसाकहरू, वैदेशिक गुणस्तरीय ब्युटी कस्मेटिक सामानहरू, घडी, युवा युवती र बच्चाहरूको लागि पनि चाहिने विभिन्न सामानहरू सुपथ मूल्यमा उपलब्ध छ। श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार र चाबहिल काठमाडौँ। तपाईँलाई पार्किङको पनि सुविधा छ।

0: ड्याड, ग्रान्डपालाई पार्टीमा राखेपछि तपाईँ पनि त्यही बस्ने हो?
1: नो माई चाइल्ड, म त आइहाल्छु नि तिमीहरूलाई कमाएर खुवाउन।
0: ओ त्यसो भए ओल्ड भएपछि तपाईँको टर्न आउँछ।
2: ज्येष्ठ नागरिकको सम्मान नै तपाईँको पनि सम्मान हो, हेक्का राखौँ।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर
1: सफलताको पहिचान बनाउँदैछु खुशीका पलहरू
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रेतर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर

0: किन उदास हुनु भएको? दुई चार दिनको कुरा त हो नि, म तिज मनाएर आइहाल्छु नि।
1: हुन त हो बुढी, तर दुई चार दिन पनि कसरी कटाउनु मैले?
0: आफ्नो ख्याल गर्नु, राम्रोसँग खाना खानु, टाइममा सुत्नु ल, म आइहाल्छु नि।

0: अहिले बिहानको 11 बजे समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्कार, म डाक्टर सोन्सी गोङ्गल, बाल रोग विशेषज्ञ। बाल बालिकालाई धेरै असर गर्ने रोगहरू मध्ये निमोनिया पनि एक हो र यसका लक्षणहरू ज्वरो र खोकीका साथ साथ बच्चाले छिटो छिटो सास फेर्ने, कोखा हान्ने, घ्यार घ्यार गर्ने, निलो भएर जाने। यदि बाल बालिकामा यस्तो लक्षण देखिएमा तुरन्त चिकित्सकको परामर्श लिनु हुन अनुरोध गर्दछु। धन्यवाद।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध

0: Radio City 98.8.
1: We'll be right back.
2: बुहारी चामल केलाउनु पर्दैन के नक्कल मात्रै पारिरा
3: पर्दैन आमा
2: पर्दैन रे बर्बादै पानी भई अब ढुङ्गा कुर्का सबै खुवाउने भई
3: खाएर त हेर्नुहोस् एउटा मात्रै ढुङ्गा पाउनु भयो भने म तपाईँ कि बुहारी नै होइन
4: लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस बोराबाट सिधै पकाउन सकिने एक गेडा अन्न पनि खेर नजाने मिसआउट रहित स्वच्छ र स्वस्थ वातावरणमा प्याकिङ गरिएको
2: बुहारी बिस्तारै तयार हो है मेरी बुहारी पो हौ त
4: काठमाडौँ उपत्यकामा 25 र 20 केजीको प्याकमा मात्र उपलब्ध छ लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस
5: Festivals and occasions, moments to celebrate, for weddings and other joyous occasions, remember Srinath Collection. We have the best of suits, shirts and well-fit tailoring. Srinath Collection, Chabal Chowk and Tripureshwar. Srinath Collection, where you don't have to say a word.

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

हामी सुनाइरहेका छौ यो समयमा आधुनिक गीतहरू सुन्दै रहनुहोला। आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ज गीतहरू प्रस्तुत गर्ने क्रम फेरि पनि अघि बढ्दैछ।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धरा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: बुहारी, चामल केलाउनु पर्दैन के नक्कल मात्रै पारिरा?
4: पर्दैन आमा।
3: पर्दैन रे, बर्बादै पानी भई अब ढुङ्गा कुर्का सबै खुवाउने भई।
4: खाएर त हेर्नुहोस्, एउटा मात्रै ढुङ्गा पाउनु भयो भने म तपाईँकी बुहारी नै होइन।
5: लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस बोराबाट सिधै पकाउन सकिने, एक गेडा अन्न पनि खेर नजाने, मिसाउट रहित, स्वच्छ र स्वस्थ वातावरणमा प्याकिङ गरिएको।
3: बुहारी बिस्तारै तयार हौ है, मेरी बुहारी पो हौ त।
5: काठमाडौँ उपत्यकामा 25 र 20 केजीको प्याकमा मात्र उपलब्ध छ लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस।
6: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको।
7: के तपाईँलाई थाहा छ, एउटा प्लास्टिकको झोला बढीमा 2 पटक मात्र प्रयोगमा आउँछ र कुहिन भने 100 वर्ष लाग्दछ। त्यसैले आजबाट बजार जाँदा पर्स सँगसँगै कपडाको झोला छुट्यो होला भनेर विचार गर्ने कि।
6: यो जनचेतनाको सन्देश क्लिन अप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो।

हामी सुनाइरहेका छौँ यो समयमा आधुनिक गीतहरू सुन्दै रहनुहोला। आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ज गीतहरू प्रस्तुत गर्ने क्रम फेरि पनि अघि बढ्दैछ।

0: दुधमा मिसावट,
1: मिठाईमा मिसावट,
2: मसलामा मिसावट,
1: खानेकुरामा मिसावट।
3: मिसावटबाट बस्न एक मात्र उपाय, हामी सबै उपभोक्ता सजग बन्नुपर्छ। जागौ, मिसावट गर्नेहरू विरुद्ध एकजुट बनौ।
4: उपभोक्ता जागरणका लागि रेडियो सिटी एफएमको आह्वान।

हामी सुनाइरहेका छौ यो समयमा आधुनिक गीतहरू सुन्दै रहनुहोला। आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ज। गीतहरू प्रस्तुत गर्ने क्रम फेरि पनि अघि बढ्दैछ।

त्यसैले तपाईँको रक्तदानले नै कसैले पाउनेछ जीवनदान। तपाईँले नै सुरुवात गर्न सक्नुहुन्छ यस समस्याको समाधान गर्न। रक्तदान सुरुवात तपाईँबाट।

0: उपभोग
1: वा उपयोग गरिसकेपछि सामानहरू बाटोमा जथाभावी फ्याँक्ने गर्नाले हाम्रो टोल सहरको सौन्दर्य गुम्दछ। यसैले डस्टबिन भए डस्टबिनमा, नभए घरमै लगी फोहोरको व्यवस्थापन गरौं।
2: रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: City 98.8.
1: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
2: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
1: बी नेपाली बाई नेपाली।
3: सम्पर्क फोन नम्बर 53 68 555
4: 53 68 555।

0: यहाँले दौरा सुरुवाल त लाउनु भएन नि?
1: लाइएन।
0: किन, मन नपरेर हो?
1: होइन, मन त पर्छ, तर सिलाउने राम्रो ठाउँ नभेटेर।
0: ए, त्यसो भए जानुहोस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा, तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ। अब प्रसङ्ग बदलौ।
1: प्रसङ्ग होइन, आजलाई यति मै रोकौ पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन।
2: कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स, खिलाटोल, बाङ्गेमुडा, मास्के चोक भित्र।
3: फोन नम्बर 01-5326-397, 01-5326-397।

अहिलेको लागि मित्रहरू आधुनिक गीतहरू सुनाउने क्रमको अन्त्यतिर हामी आइसकेका छौँ र यसपछि पनि रेडियो सिटी एफएममा मनोरञ्जनको श्रृङ्खलाहरू जारी रहनेछ। सुन्दै रहनुहोस् रेडियो सिटी एफएम 98.8।

0: समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्राइज
2: रेडियो सिटीएफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्कार, म फिजियोथेरापिस्ट डाक्टर प्रतीक शाह। फिजियोथेरापीबाट शारीरिक तथा मस्तिष्क रूपले अशक्त व्यक्तिलाई सामान्य जीवनतर्फ फर्काउन महत्वपूर्ण योगदान रहन्छ। नसा सम्बन्धी रोग, घुँडा दुख्ने, घाँटी दुख्ने, ढाड दुख्ने, महिलाहरूमा पाखुरा नचल्ने तथा मुख बाङ्गिएको समस्या लगायत पक्षघातका बिरामीहरूलाई समेत फिजियोथेरापी उपचारले निको पार्न सकिने भएकोले फिजियोथेरापी उपचार अपनाउनु हुन अनुरोध गर्दछु। धन्यवाद।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: Radio City FM 98.8.

0: बुझिस, आज त मैले ट्राफिकलाई क्या झुकाए नि।
1: ट्राफिक नियम मिचेर सवारी चलाउँदा जे पनि हुन सक्छ, यसैले नियम मिचेकोमा गर्व होइन ग्लानीको महसुस गरौँ, सम्भावित दुर्घटनाबाट बचौँ। सर्वसाधारणको हितमा रेडियो सिटी एफएम 98.8 को आग्रह।

0: साथीहरू, प्रमुख डिपार्टमेन्ट स्टोर, मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ।
1: यहाँले दौरा सुरुवाल त लाउनु भएन नि?
2: लाइएन।
1: किन, मन नपरेर हो?
2: होइन, मन त पर्छ, तर सिलाउने राम्रो ठाउँ नभेटेर।
1: ए, त्यसो भए जानुस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा, तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ। अब प्रसङ्ग बदलौ।
2: प्रसङ्ग होइन, आजलाई यतिमै रोकौ पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन।
3: कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स, खिलाटोल बाङ्गेमुडा मास्के चोक भित्र।
4: फोन नम्बर 01-5326-397, 01-5326-397।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकासको आधार
1: महिला बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति आदिवासी जनजाति दलित अल्पसंख्यक तथा पछाडि पारिएका वर्गको राज्यको नीति निर्माण तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गरौ
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध

0: बुझिस, आज त मैले ट्राफिकलाई क्या झुकेँ नि।
1: ट्राफिक नियम मिचेर सवारी चलाउँदा जे पनि हुन सक्छ, यसैले नियम मिचेकोमा गर्व होइन ग्लानीको महसुस गरौँ, सम्भावित दुर्घटनाबाट बचौँ। सर्वसाधारणको हितमा रेडियो सिटी एफएम 98.8 को आग्रह।

0: अहिले दिउँसोको एक बज्यो, समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्राइज
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्कार, म छाला रोग विशेषज्ञ डाक्टर एलिज अर्याल रजोरिया। शरीरमा अति महत्वपूर्ण भूमिका खेल्ने हाम्रो छालामा पनि विभिन्न समस्या आउँछन्। सुकापन, एलर्जी, चिलाउने र छाला फुट्ने जस्ता समस्या मात्र होइन, भित्री अङ्गको लक्षण छालामा देखिने गर्छ। छाला चिलाउने र छाला सम्बन्धी समस्यालाई धेरैले सामान्य रूपमा लिने गर्छन्, तर छालामा हुने समस्यालाई सामान्य रूपमा लियो भने यसले पछि गएर जटिल समस्या उत्पन्न गर्न सक्ने भएकोले छाला सम्बन्धी कुनै पनि समस्या भएमा डाक्टरको सल्लाह लिनु हुन अनुरोध गर्दछु। धन्यवाद।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

रेडियो सिटी एफएम 98.8 को तरंगमा प्रस्तुत छ संगीत संगालो। संगीत संगालो अन्तर्गत आज हामीले एकै संगीतकारको रूपमा न्यू बज्राचार्यलाई चयन गरेका छौं। रेडियो सिटी एफएम 98.8 को तरंगमा अब न्यू बज्राचार्यले संगीतबद्ध गर्नुभएको गीतहरू सुन्न सक्नुहुन्छ।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरु बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चौक चक्रपथबाट वसुन्धरा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
3: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छ। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
3: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
2: ए हो र?
4: नेपाल सरकार विज्ञापन बोर्ड।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनिरहनु भएको छ संगीत संगालो। संगीत संगालो अन्तर्गत एकै संगीतकार न्यू बज्राचार्यले संगीतबद्ध गर्नुभएको गीतहरू सुनिरहनु भएको छ।

0: सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकासको आधार
1: महिला बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति आदिवासी जनजाति दलित अल्पसंख्यक तथा पछाडि पारिएका वर्गको राज्यको नीति निर्माण तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गरौ
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध

Radio City FM 98.8.

0: खजुरीको नयाँ प्रस्तुति चकलेटी बिस्किट खजुरीको चोको चोको मात्र रु 10 मा
1: प्रमुख डिपार्टमेन्ट स्टोर मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ।
2: मामु, तपाईँ सपिङ गर्न जान लाग्नु भएको? आज हामी श्रेष्ठ टेलरिङ सेन्टरमा सपिङ गर्न जाने है।
3: हाँ, श्रेष्ठ टेलरिङ सेन्टर रे? होइन, तिमीले कसरी थाहा पायौ रे?
2: कसरी भने, ड्याडीले मलाई श्रेष्ठ टेलरिङमा मेरो लागि बर्थडे गिफ्ट र ड्रेस अनि ड्याडीको लागि सुट पनि त्यही किन्ने भन्नुभएको छ।
3: हो, उसो भए छिटो हिँड त, ड्याडी आइसक्नु भयो होला।
4: हजुर, श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार। सम्पूर्ण रूपमा जेन्ट्स एन्ड लेडिज तयारी पोसाकहरू, वैदेशिक गुणस्तरीय ब्युटी कस्मेटिक सामानहरू, घडी, युवा युवती र बच्चाहरूको लागि पनि चाहिने विभिन्न सामानहरू सुपथ मूल्यमा उपलब्ध छ। श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार र चावहिल काठमाडौँ। तपाईँलाई पार्किङको पनि सुविधा छ।
5: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको।
6: के तपाईँलाई थाहा छ, एउटा प्लास्टिकको झोला बढीमा 2 पटक मात्र प्रयोगमा आउँछ र कुहिन भने 100 वर्ष लाग्दछ। त्यसैले आजबाट बजार जाँदा पर्स सँगसँगै कपडाको झोला छुट्यो होला भनेर विचार गर्ने कि।
5: यो जनचेतनाको सन्देश क्लिनअप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनिरहनु भएको छ संगीत संगालो। संगीत संगालो अन्तर्गत एकै संगीतकार न्यू बज्राचार्यले संगीतबद्ध गर्नुभएको गीतहरू सुनिरहनु भएको छ।

0: सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकासको आधार
1: महिला माथि हुने हिंसा तथा सबै प्रकारका विभेदको खुलेरै विरोध गरौं।
0: महिला अधिकार हनन भएमा नजिकको प्रहरी कार्यालय, स्थानीय निकाय, राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवाधिकार आयोग तथा अदालतमा उजुरी गरौं।
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: बुझिस, आज त मैले ट्राफिकलाई क्या झुकै नि।
1: ट्राफिक नियम मिचेर सवारी चलाउँदा जे पनि हुन सक्छ, यसैले नियम मिचेकोमा गर्व होइन ग्लानीको महसुस गरौँ, सम्भावित दुर्घटनाबाट बचौँ। सर्वसाधारणको हितमा रेडियो सिटी एफएम 98.8 को आग्रह।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनिरहनु भएको छ संगीत संगालो। संगीत संगालो अन्तर्गत एकै संगीतकार न्यू बज्राचार्यले संगीतबद्ध गर्नुभएको गीतहरू सुनिरहनु भएको छ।

0: ड्याड, ग्रान्डपालाई पार्टीमा राखेपछि तपाईँ पनि त्यही बस्ने हो?
1: नो माई चाइल्ड, म त आइहाल्छु नि तिमीहरूलाई कमाएर खुवाउन।
0: ओ त्यसो भए ओल्ड भएपछि तपाईँको टर्न आउँछ।
2: ज्येष्ठ नागरिकको सम्मान नै तपाईँको पनि सम्मान हो। हेक्का राखौँ।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: होइन, अब त ठुलै भयो त, आज फेरि को लड्यो?
4: कुन त म्याम लड्नु भयो नि, कुर्सीमा बसेर टिकटक बनाउँदै हुनुहुन्थ्यो।
3: अनि यस्तो कमर्सल कुर्सीमा स्टन्ट गरेर टिकटक बन्छ त कुन त म्याम?
4: अनि यो अफिसमा यो भन्दा गतिलो कुन चाहिँ कुर्सी छ त?
3: सरलाई उहिलेदेखि भनिरहेको छु V1 को कुर्सी ल्याउनुहोस्, यो सबै कुर्सी फाल्नुहोस् भनेर, मान्ने होइन।
4: V1
3: हो त, V1 नि ढुक्कसँग 4 वर्ष त मजाले टिक्छ।
4: 4 वर्षसम्म ढुक्कै टिक्छ?
3: हजुर, अब ढुक्कै ढुक्कले टिक्छ 4 वर्ष। न पाङ्रा टुट्ने, न सर्भिसको चिन्ता। V1 भन्दा अरू कुर्सी कुन छ? विभिन्न आकर्षक डिजाइनमा, अत्यधिक बलियो अनि भर पर्दो, जनतादेखि नेतासम्म अब स्टन्ट गर्नुहोस् या आराम गर्नुहोस्, V1 ढुक्क 4 वर्ष।
5: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before, game like never before, communicate like never before. Packages starting from 2 Gbps. Available now.
6: Vianet, all good sampanna internet. Samparka number 01-597-0444 and 98-010-4640.

रेडियो सीटीएफएम 98.8 लाई ट्युन गर्नुहुने मित्रहरू, आजको लागि संगीत संगालो यति नै। आज हामीले यहाँहरूलाई संगीत संगालो अन्तर्गत एकै संगीतकार न्यू बज्राचार्यले संगीतबद्ध गर्नुभएको गीतहरू सुनायौं। आजको लागि संगीत संगालोबाट विदा दिनुहोस्। नमस्ते।

0: अहिले दिउँसोको 2 बज्यो। समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटीएफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्कार, म डाक्टर कस्तुरी मल्ल, वरिष्ठ स्त्रीरोग विशेषज्ञ। म विगत 45 वर्षदेखि स्त्रीरोग विशेषज्ञको रूपमा कार्यरत छु। हाल धेरै महिलाहरू पाठेघरको मुखको क्यान्सरबाट पीड़ित भएका छन्। कुनै लक्षण बिना नै पाठेघरको क्यान्सर जस्तो भयानक रोगबाट ग्रसित हुन सक्ने भएकोले हरेक महिलाले पाठेघरको मुख र पानी जचाउनु हुन अनुरोध गर्दछु।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध

0: मित्रहरू, अब करिब एक घन्टासम्म तपाईँहरूले आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 सुन्न सक्नुहुनेछ नेपाली चलचित्रका गीतहरू।
1: This program is brought to you by
2: Shrestha Tailoring Center, Bagh Bazar, Tachabahil Chowk.

0: रेडियो सिटी
1: 98.8 तपाईँ सपिङ गर्न जान लाग्नु भएको आज हामी श्रेष्ठ टेलरिङ सेन्टरमा सपिङ गर्न जाने है
2: श्रेष्ठ टेलरिङ सेन्टर रे होइन तिमीले कसरी थाहा पायो रवि
1: कसरी अनि ड्याडीले मलाई श्रेष्ठ टेलरिङमा मेरो लागि बर्थडे गिफ्ट र ड्रेस अनि ड्याडीको लागि सुट पनि त्यही किन्ने भन्नुभएको छ
2: हो उसो भए छिटो हिँड त ड्याडी आइसक्नु भयो होला
3: हजुर श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार सम्पूर्ण रूपमा जेन्ट्स एन्ड लेडिज तयारी पोसाकहरू वैदेशिक गुणस्तरीय ब्युटी कस्मेटिक सामानहरू घडी युवा युवती र बच्चाहरूको लागि पनि चाहिने विभिन्न सामानहरू सुपथ मूल्यमा उपलब्ध छ श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार र चाबहिल काठमाडौँ तपाईँलाई पार्किङको पनि सुविधा छ

0: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
1: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी दुखो।
2: यहाँले दौरा सुरुवाल त लाउनु भएन नि?
3: लाइएन।
2: किन, मन नपरेर हो?
3: होइन, मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर।
2: ए त्यसो भए जानुस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा, तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ। अब प्रसङ्ग बदलौ।
3: प्रसङ्ग होइन, आजलाई यति मेरो पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन।
4: कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स, खिलाटोल बाङ्गेमुडा मास्के चोक भित्र।
5: फोन नम्बर 01-5326-397, 01-5326-397।
6: You are looking so handsome. कस्तो राम्रो देखे तिमलाई।
7: श्रेष्ठ टेलरिङको सुट हो नि त म्याडम।
8: श्रेष्ठ टेलरिङ सेन्टर, बाग बजार र चाबहिल चोक।
9: Radio City FM 98.8.

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाबहिल चोक।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाबहिल चोक।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाबहिल चोक।

0: प्रमुख डिपार्टमेंट स्टोर मार्ट र मिनी मार्ट मा पनि उपलब्ध छ।
1: सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकासको आधार
2: महिला माथि हुने हिंसा तथा सबै प्रकारका विभेदको खुलेरै विरोध गरौं।
1: महिला अधिकार हनन भएमा नजिकको प्रहरी कार्यालय स्थानीय निकाय राष्ट्रिय महिला आयोग राष्ट्रिय मानवाधिकार आयोग तथा अदालतमा उजुरी गरौं।
3: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।
4: मामु तपाईं शपिंग गर्न जान लाग्नु भएको? आज हामी श्रेष्ठ टेलरिङ सेन्टरमा शपिंग गर्न जाने है।
5: हाँ, श्रेष्ठ टेलरिङ सेन्टर रे हैन, तिमीले कसरी थाहा पायौ रवि?
4: कसरी भने, ड्याडीले मलाई श्रेष्ठ टेलरिङमा मेरो लागि बर्थडे गिफ्ट र ड्रेस अनि ड्याडीको लागि सुट पनि त्यही किन्ने भन्नुभएको छ।
5: हो, उसो भए छिटो हिँड त, ड्याडी आइसक्नु भयो होला। हजुर, श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार। सम्पूर्ण रूपमा जेन्ट्स एन्ड लेडिज तयारी पोसाकहरू, वैदेशिक गुणस्तरीय ब्युटी कस्मेटिक सामानहरू, घडी, युवा युवती र बच्चाहरूको लागि पनि चाहिने विभिन्न सामानहरू सुपथ मूल्यमा उपलब्ध छ। श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार र चावहिल काठमाडौँ। तपाईँलाई पार्किङको पनि सुविधा छ।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाबहिल चोक।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाबहिचोक।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार तचाबहिल चोक।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाबहिल चोक।

0: रेडियो सिटी 98.8
1: बच्चाहरूको लागि लुगा किन्नु थियो, घरको सामान पनि कति किन्न बाँकी छ, कहाँ जाने होला?
2: श्रेष्ठ टेलरिङ जाऊ न।
1: के त्यहाँबाट सुट ल्याउनु? मैले
2: श्रेष्ठ टेलरिङ भन्ने बित्तिकै खालि सुट मात्र सम्झिन्छौ? श्रेष्ठ टेलरिङमा त जसको लागि जे सामान पनि पाइन्छ।
1: ए हो र,
3: श्रेष्ठ टेलरिङ सेन्टर, बाग बजार र चाबहिल चोक।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरु बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: Crista e vamos estar.
1: You are looking so handsome. कस्तो राम्रो देखे तिमलाई.
2: श्रेष्ठ टेलरिङको सुट हो नि त म्याडम.
3: श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार र चाबहिल चोक.
4: रेडियो सिटी एफएम 98.8.

0: अहिलेको लागि मित्रहरू, नेपाली चलचित्रका गीतहरू सुनाउने क्रमको अन्त्यमा राख्दैछौँ यो गीत, र यसपछि पनि रेडियो सिटी एफएममा मनोरञ्जनको श्रृङ्खला जारी रहनेछ। सुन्दै रहनुहोस् रेडियो सिटी एफएम 98.8।
1: This program is brought to you by Shrestha Tailoring Center, Bagh Bazar, Tachabahil Chowk।

0: दिनै दिउँसोको 3 बजे समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्ते, म डाक्टर प्रयुष शर्मा, म बाथरोग विशेषज्ञको रूपमा कार्यरत छु। नेपालमा अहिले बाथरोगको बिरामीहरू निकै नै देखिएको छ। बाथरोगको चाहिँ लक्षण भनेको कसैलाई पनि यो सिजन चेन्ज हुने बेलामा हात खुट्टा दुख्ने, जोर्नीहरू दुख्ने, अनि बिहान उठ्दाखेरि हात खुट्टाहरू कक्रक्क भएर बस्ने, सुन्निने, रातो भएर आउने, अथवा कम्मर दुख्ने, त्यस्तो कुनै समस्या देखियो भने धेरै दिनदेखि यो समस्या चाहिँ निर्मूल नै नभएको र औषधि खाँदाखेरि पनि यसले धेरै दुःख दिइरहेको, त्यस्तो कुनै समस्या छ भने नजिकको सम्बन्धित डाक्टरकोमा गएर एकपल्ट देखाउन म सल्लाह दिन चाहन्छु।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: Radio City 98.8.
1: यहाँले दौरा सुरुवाल त लाउनु भएन नि?
2: लाइएन.
1: किन, मन नपरेर हो?
2: होइन, मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर.
1: ए, त्यसो भए जानुहोस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा. तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ. अब प्रसङ्ग बदलौ.
2: प्रसङ्ग होइन, आजलाई यति मै रोकौ पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन.
3: कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स, खिलाटोल, बाङ्गेमुडा, मास्के चोक भित्र.
4: फोन नम्बर 01-5326-397, 01-5326-397.

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: अनि
1: झ्यालबाट त्यो प्याकेट किन त्यसरी प्वाक्क फालेको त?
0: अब खाली प्याकेट पनि घर लिएर जानु क्या मान्छे
1: हो? घरै लिएर जाने, जाऊ लिएर आऊ।
2: उपभोग वा उपयोग गरिसकेपछि सामानहरू बाटोमा जथाभावी फ्याँक्ने गर्नाले हाम्रो टोल सहरको सौन्दर्य गुम्दछ। यसैले डस्टबिन भए डस्टबिनमा, नभए घरमै लगी फोहोरको व्यवस्थापन गरौं।
3: रेडियो सिटी एफएम 98.8 को अनुरोध

0: festivals and occasions, moments to celebrate. For weddings and other joyous occasions, remember Srinath Collection. We have the best of suits, shirts and well-fit tailoring. Srinath Collection, Chabal Chowk and Tripurishwar. Srinath Collection, where you don't have to say a word.
1: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
2: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
1: बी नेपाली बाई नेपाली।
3: सम्पर्क फोन नम्बर 53 68 555
4: 53 68 555।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकासको आधार
1: महिला बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति आदिवासी जनजाति दलित अल्पसंख्यक तथा पछाडि पारिएका वर्गको राज्यको नीति निर्माण तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गरौ
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध

0: सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकासको आधार
1: महिला माथि हुने हिंसा तथा सबै प्रकारका विभेदको खुलेरै विरोध गरौं।
0: महिला अधिकार हनन भएमा नजिकको प्रहरी कार्यालय, स्थानीय निकाय, राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवाधिकार आयोग तथा अदालतमा उजुरी गरौं।
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: Radio City 98.8.
1: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको.
2: के तपाईँलाई थाहा छ, एउटा प्लास्टिकको झोला बढीमा दुई पटक मात्र प्रयोगमा आउँछ र कुहिन भने सयौं वर्ष लाग्दछ. त्यसैले आजबाट बजार जाँदा पर्स सँगसँगै कपडाको झोला छुट्यो होला भनेर विचार गर्ने कि.
1: यो जनचेतनाको सन्देश क्लिनअप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो.

0: प्रमुख डिपार्टमेंट स्टोर मार्ट र मिनी मार्ट मा पनि उपलब्ध छ।
1: बुहारी चामल केलाउनु पर्दैन के नक्कल मात्रै पारिरा
2: पर्दैन आमा
1: पर्दैन रे बर्बादै पानी भई अब ढुङ्गा खुड्का सबै खुवाउने भई
2: खाएर त हेर्नुहोस् एउटा मात्रै ढुङ्गा पाउनु भयो भने म तपाईँकी बुहारी नै होइन।
3: लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस बोराबाट सिधै पकाउन सकिने एक गेडा अन्न पनि खेर नजाने मिसावट रहित स्वच्छ र स्वस्थ वातावरणमा प्याकिङ गरिएको।
1: बुहारी बिस्तारै तयार हो है मेरी बुहारी पो हौ त।
3: काठमाडौँ उपत्यकामा 25 र 20 केजीको प्याकमा मात्र उपलब्ध छ लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस।
4: Radio City FM 98.8.

0: अहिले दिउँसोको 4 बज्यो। समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्राइज
2: रेडियो सिटीएफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्कार, म फिजियोथेरापिस्ट डाक्टर प्रतीक शाह। फिजियोथेरापीबाट शारीरिक तथा मस्तिष्क रूपले अशक्त व्यक्तिलाई सामान्य जीवनतर्फ फर्काउन महत्वपूर्ण योगदान रहन्छ। नसा सम्बन्धी रोग, घुँडा दुख्ने, घाँटी दुख्ने, ढाड दुख्ने, महिलाहरूमा पाखुरा नचल्ने तथा मुख बाङ्गिएको समस्या लगायत पक्षघातका बिरामीहरूलाई समेत फिजियोथेरापी उपचारले निको पार्न सकिने भएकोले फिजियोथेरापी उपचार अपनाउनु हुन अनुरोध गर्दछु। धन्यवाद।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: Radio City FM 98.8.

0: सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकासको आधार
1: महिला बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति आदिवासी जनजाति दलित अल्पसंख्यक तथा पछाडि पारिएका वर्गको राज्यको नीति निर्माण तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गरौ
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध

0: ड्याड, ग्रान्डपालाई पार्टीमा राखेपछि तपाईँ पनि त्यही बस्ने हो?
1: नो माई चाइल्ड, म त आइहाल्छु नि तिमीहरूलाई कमाएर खुवाउन।
0: ओ त्यसो भए ओल्ड भएपछि तपाईँको टर्न आउँछ।
2: ज्येष्ठ नागरिकको सम्मान नै तपाईँको पनि सम्मान हो, हेक्का राखौँ।

0: सबल उत्कृष्ट एवं विस्तारित।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा स्वसहायताको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: सुन्नुहोस् त, आज तपाईँले औषधि खानुभयो? खानु भएको छैन भने टाइममै खाइहाल्नुहोस्। याद राख्नुहोस्, औषधि डाक्टरको सल्लाहमा मात्र सेवन गर्नुहोस्।
1: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: बुझिस, आज त मैले ट्राफिकलाई क्या झुकाएँ नि।
1: ट्राफिक नियम मिचेर सवारी चलाउँदा जे पनि हुन सक्छ, यसैले नियम मिचेकोमा गर्व होइन ग्लानीको महसुस गरौ, सम्भावित दुर्घटनाबाट बचौ। सर्वसाधारणको हितमा रेडियो सिटी एफएम 98.8 को आग्रह।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरु बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धरा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
4: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
3: नेपाली चाडपर्व तथा शुभसाइतको विस्तृत विवरण,
4: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
4: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
3: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
1: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
0: बी नेपाली बाई नेपाली।
2: सम्पर्क फोन नम्बर 5658555
3: 5658555।
4: Radio City FM 98.8.

0: समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्कार, म छालारोग विशेषज्ञ डाक्टर एलिज अर्याल रजोरिया। शरीरमा अति महत्वपूर्ण भूमिका खेल्ने हाम्रो छालामा पनि विभिन्न समस्या आउँछन्। सुकापन, एलर्जी, चिलाउने र छाला फुट्ने जस्ता समस्या मात्र होइन, भित्री अङ्गको लक्षण छालामा देखिने गर्छ। छाला चिलाउने र छाला सम्बन्धी समस्यालाई धेरैले सामान्य रूपमा लिने गर्छन्, तर छालामा हुने समस्यालाई सामान्य रूपमा लियो भने यसले पछि गएर जटिल समस्या उत्पन्न गर्न सक्ने भएकोले छाला सम्बन्धी कुनै पनि समस्या भएमा डाक्टरको सल्लाह लिनु हुन अनुरोध गर्दछु। धन्यवाद।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदै छु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभसायदको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: सबै मान्छेहरू किन हाँसेको?
3: यो मान्छेले रेडियो सिटी सुन्दैन।

0: दौरा सुरुवाल त लाउनु भएन नि?
1: लाइएन।
0: किन, मन नपरेर हो?
1: होइन, मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर।
0: ए त्यसो भए जानुहोस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा, तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ। अब प्रसङ्ग बदलौ।
1: प्रसङ्ग होइन, आजलाई यतिमै रोकौ पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन।
2: कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स, खिलाटोल बाङ्गेमुडा मास्के चोक भित्र।
3: फोन नम्बर 01-5326-397, 01-5326-397।

0: खजुरीको नयाँ प्रस्तुति चकलेटी बिस्किट खजुरीको चोको चोको मात्र रु 10 मा
1: प्रमुख डिपार्टमेन्ट स्टोर मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ।
2: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
3: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
2: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
3: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
3: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
2: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: Radio City 98.8.
1: We'll be right back.
2: बुहारी चामल केलाउनु पर्दैन के नक्कल मात्रै पारिरा
3: पर्दैन आमा
2: पर्दैन रे बर्बादै पानी भई अब ढुङ्गा कुर्का सबै खुवाउने भई
3: खाएर त हेर्नुहोस् एउटा मात्रै ढुङ्गा पाउनु भयो भने म तपाईँ कि बुहारी नै होइन
4: लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस बोराबाट सिधै पकाउन सकिने एक गेडा अन्न पनि खेर नजाने मिसआउट रहित स्वच्छ र स्वस्थ वातावरणमा प्याकिङ गरिएको
2: बुहारी बिस्तारै तयार हौ है मेरी बुहारी पो हौ त
4: काठमाडौँ उपत्यकामा 25 र 20 केजीको प्याकमा मात्र उपलब्ध छ लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस
5: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको
6: के तपाईँलाई थाहा छ एउटा प्लास्टिकको झोला बढीमा 2 पटक मात्र प्रयोगमा आउँछ र कुहिन भने 100 वर्ष लाग्दछ त्यसैले आजबाट बजार जाँदा पर्स सँगसँगै कपडाको झोला छुट्यो होला भनेर विचार गर्ने कि
5: यो जनचेतनाको सन्देश क्लिन अप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो

0: सीता जस्ती नारीको जन्म यही नेपालमा भएको थियो। यही नेपालकै छोरी भृकुटीले बढाएकी थिइन् नेपालको गौरव। सगरमाथामा पाइला टेकेर पासाङ लामुले रचेकी थिइन् अर्को इतिहास नेपालको।
1: महिलाको सफलताले राष्ट्रको मात्र नभई त्यस देशका हरेक पुरुषको पनि आत्मसम्मान अभिवृद्धि हुन्छ। महिला हिंसा त्यागौं, आत्मसम्मान बढाऊ।
2: महिला हिंसा विरुद्धको अभियानमा रेडियो सिटी एफएम 98.8 को सहभागिता।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्दै
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: रेडियो सिटी सुन्दैन
4: अहिलेको लागि मित्रहरू, नेपाली चलचित्रका गीतहरू सुनाउने क्रमको अन्त्यमा राख्दैछौ यो गीत, र यसपछि पनि रेडियो सिटी एफएममा मनोरञ्जनको श्रृङ्खला जारी रहनेछ। सुन्दै रहनुहोस् रेडियो सिटी एफएम 98.8।

0: अहिले साँझको 6 बज्यो। समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्कार, म फिजियोथेरापिस्ट डाक्टर प्रतीक शाह। फिजियोथेरापीबाट शारीरिक तथा मस्तिष्क रूपले अशक्त व्यक्तिलाई सामान्य जीवनतर्फ फर्काउन महत्वपूर्ण योगदान रहन्छ। नसा सम्बन्धी रोग, घुँडा दुख्ने, घाँटी दुख्ने, ढाड दुख्ने, महिलाहरूमा पाखुरा नचल्ने तथा मुख बाङ्गिएको समस्या लगायत पक्षघातका बिरामीहरूलाई समेत फिजियोथेरापी उपचारले निको पार्न सकिने भएकोले फिजियोथेरापी उपचार अपनाउनु हुन अनुरोध गर्दछु। धन्यवाद।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

नमस्ते मित्रहरू, यो समय हो लोक दोहोरी तथा लोक भाकाहरूको। अब करिब एक घण्टासम्म हामी नेपाली पन झल्किने लोक भाकाहरू प्रस्तुत गर्नेछौ। सुन्दै रहनुहोस् तपाईँकै प्रिय लोक भाका र तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर
1: सफलताको पहिचान बनाउँदैछु खुशीका पलहरू
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर
3: बुझिस आज त मैले ट्राफिकलाई क्या झुके नि
2: ट्राफिक नियम मिचेर सवारी चलाउँदा जे पनि हुन सक्छ यसैले नियम मिचेकोमा गर्व होइन ग्लानीको महसुस गरौँ सम्भावित दुर्घटनाबाट बचौँ सर्वसाधारणको हितमा रेडियो सिटी एफएम 98.8 को आग्रह

0: प्रमुख डिपार्टमेंट स्टोर मार्ट र मिनी मार्ट मा पनि उपलब्ध छ।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभसाइतको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
0: रेडियो सिटी एफएम 98.8

यतिखेर यहाँहरू आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 सुनिरहनु भएको छ विविध लोक दोहोरी तथा लोकगीतहरू। यो क्रमलाई हामी फेरि अघि बढाउन चाहन्छौँ।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरु बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धरा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: यता नआऊ है बुहारी, तलै बस, छाचुट नगर। आज कति दिन रे?
4: तिन दिन भयो।
3: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
4: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
6: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सबै मान्छेहरू किन हाँसेको?
9: यो मान्छेले रेडियो सिटी सुन्दैन।

यतिखेर यहाँहरू आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 सुनिरहनु भएको छ विविध लोक दोहोरी तथा लोकगीतहरू। यो क्रमलाई हामी फेरि अघि बढाउन चाहन्छौ।

0: Radio City 98.8.
1: Festivals and occasions, moments to celebrate. For weddings and other joyous occasions, remember Srinath Collection. We have the best of suits, shirts and well-fit tailoring. Srinath Collection, Chabal Chowk and Tripureshwar. Srinath Collection, where you don't have to say a word.
2: Mata dhale dhale dhale dhale dhale dhale dhale.
3: होइन अब त ठुलै भयो त, आज फेरि को लड्यो?
4: कुन त म्याम लड्नु भयो नि, कुर्सीमा बसेर टिकटक बनाउँदै हुनुहुन्थ्यो
3: अनि यस्तो कमर्सल कुर्सीमा स्टन्ट गरेर टिकटक बन्छ त कुन त म्याम?
4: अनि यो अफिसमा यो भन्दा गतिलो कुन चाहिँ कुर्सी छ त?
3: सरलाई उहिलेदेखि भनिरहेको छु V1 कुर्सी ल्याउनुहोस्, यो सबै कुर्सी फाल्नुहोस् भनेर, मान्ने होइन?
4: V1
3: हो त, V1 नि, ढुक्कसँग 4 वर्ष त मजाले टिक्छ।
4: 4 वर्षसम्म ढुक्कै टिक्छ?
3: हजुर अब ढुक्कै ढुक्कले टिक्छ 4 वर्ष, न पाङ्रा टुट्ने न सर्भिसको चिन्ता। V1 भन्दा अरू कुर्सी कुन छ? विभिन्न आकर्षक डिजाइनमा, अत्यधिक बलियो अनि भर पर्दो, जनतादेखि नेतासम्म अब स्टन्ट गर्नुहोस् या आराम गर्नुहोस्, V1 ढुक्क 4 वर्ष।

मित्रहरू, विविध लोक दोहोरी तथा लोकगीतहरू सुनाउने क्रमको अन्त्यमा हामी आइपुगिसकेका छौँ र अब राख्दैछौ अहिलेको लागि अन्तिम लोक भाका। यसपछि पनि रेडियो सिटी एफएममा मनोरञ्जनको श्रृङ्खला जारी रहनेछ। सुन्दै रहनुहोस् रेडियो सिटी एफएम 98.8।

0: अहिले साँझको 7 बज्यो। समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्कार, म छाला रोग विशेषज्ञ डाक्टर एलिज अर्याल रजोरिया। शरीरमा अति महत्वपूर्ण भूमिका खेल्ने हाम्रो छालामा पनि विभिन्न समस्या आउँछन्। सुकापन, एलर्जी, चिलाउने र छाला फुट्ने जस्ता समस्या मात्र होइन, भित्री अङ्गको लक्षण छालामा देखिने गर्छ। छाला चिलाउने र छाला सम्बन्धी समस्यालाई धेरैले सामान्य रूपमा लिने गर्छन्, तर छालामा हुने समस्यालाई सामान्य रूपमा लियो भने यसले पछि गएर जटिल समस्या उत्पन्न गर्न सक्ने भएकोले छाला सम्बन्धी कुनै पनि समस्या भएमा डाक्टरको सल्लाह लिनु हुन अनुरोध गर्दछु। धन्यवाद।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध

मित्रहरू नमस्कार अनि स्वागत छ प्रस्तुति नयाँ नौलोमा। नयाँ नौलोमा हामी बजारमा आएका नयाँ नयाँ पप गीत, सुगम संगीत, आधुनिक गीत, गजलका साथै नव प्रतिभाहरूद्वारा गाइएका गीतहरू सुनाउने गर्दछौ। यदि तपाईँले पनि कुनै त्यस्तै गीत सिर्जना गर्नु भएको छ भने मैजु बहाल चाबहिलमा रहेको हाम्रो स्टुडियोमा आफै आई वा हाम्रो इमेल रेडियो सिटी 98.8 FM@gmail.com मार्फत MP3 फर्मेटमा उपलब्ध गराउन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीको लागि हाम्रो फोन नम्बर 4569672 सम्पर्क राख्न सक्नुहुनेछ। प्रसारणको लागि गीत उपलब्ध गराउने यो जानकारी पछि म सुनाउँदैछु यो गीत तपाईँहरूको लागि।

0: रेडियो सिटी 98.8
1: बच्चाहरूको लागि लुगा किन्नु थियो, घरको सामान पनि कति किन्न बाँकी छ, कहाँ जाने होला?
2: श्रेष्ठ टेलरिङ जाउँ न।
1: के त्यहाँबाट सुट ल्याउनु? मैले
2: श्रेष्ठ टेलरिङ भन्ने बित्तिकै खालि सुट मात्र सम्झिन्छौ? श्रेष्ठ टेलरिङमा त जसको लागि जे सामान पनि पाइन्छ।
1: ए हो र,
3: श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार र चाबहिल चोक।
4: माछा पुछ्रे ब्याङ्कमा स्वागत छ, हजुरलाई के सेवा गर्न सक्छौ?
5: बर्बाद भयो नानी, मेरो खाताबाट थाहै नभई पैसा काटिरहेछ।
4: तपाईँले कुनै अनलाइन लिङ्क त खोल्नु भएको थिएन नि, या आफ्नो मोबाइलमा आएको ओटिपी कसैलाई दिनु भएको त थिएन नि?
5: मलाई फोन त आएको थियो, चिठा पर्यो के भनेर, अनि मोबाइलमा आएको नम्बर ओटिपी पठाएर पैसा लिनु भन्दै थियो, के हुन्छ त्यसो गरे?
4: आज भोलि त्यस्तो लालच देखाएर धेरैको ब्याङ्क खाताबाट अनलाइन ठगी हुने गरेको छ। हामीले आफ्ना संवेदनशील ब्याङ्किङ जानकारी जस्तै ओटिपी, पासवर्ड, एमपिन, कार्ड नम्बर, एक्सपायरी डेट, सिभीभी आदि कसैलाई पनि दिनु हुँदैन। त्यस्तै अनलाइन ब्याङ्किङको प्रयोग गर्नु अघि ब्याङ्कको आधिकारिक वेबसाइट भए नभएको यकिन गर्नुपर्छ र कारोबार गर्न सार्वजनिक कम्प्युटरको प्रयोग गर्नु हुँदैन। कसैलाई पनि डिजिटल माध्यमबाट पैसा पठाउनु अघि खाताको विवरण राम्ररी जाँच गरेर मात्र पठाउनु पर्छ।
5: बल्ल बुझे, ब्याङ्कको प्रक्रिया अघि बढ्छ होला नि नानी। अब
4: हजुर बुवा, हामी तपाईँको प्रक्रिया अघि बढाइहाल्छौ।
5: धन्यवाद नानी।
6: हजुर, डिजिटल ब्याङ्किङ कारोबार गर्दा सचेत हुनुपर्छ र डिजिटल ठगीको शिकार भए तत्काल ब्याङ्कको ग्राहक सेवा केन्द्र वा नजिकको शाखामा सम्पर्क गरिहाल्नुपर्छ।
7: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
8: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
7: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण,
8: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
7: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
8: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
7: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
0: रेडियो सिटी एफएम 98.8

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 यो समयमा तपाईँहरूले सुनिरहनु भएको छ नयाँ नौलो। नयाँ नौलोमा गीत गजल सुनाउने क्रम चलिरहेकै छ, यसैले सुन्दै रहनुहोस् नयाँ नौलो।

0: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
1: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
0: बी नेपाली बाई नेपाली।
2: सम्पर्क फोन नम्बर 5558555
3: 5558555।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरु बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: सबै मान्छेहरू किन हाँसेको? यतै भनौँ भनौँ भने सबै मान्छेहरू किन हाँसेको?
4: यो मान्छेले रेडियो सिटी सुन्दैन रे।

0: हेर न एक महिना कति छिटो बित्यो पत्तै भएन। हेर्दा हेर्दै जाने दिन पनि आइसकेछ। तिमीसँग गरेको वाचा अझै पुरा गर्न बाँकी छ। तिम्रो आवश्यकता पुरा गर्नको लागि म अझै दुःख गर्न तयार छु।
1: तिमी सधैँ मेरो सपना मात्रै भन्छौ। तिम्रो सपना चाहिँ के हो?
0: मेरो सपना कहिल्यै तिम्रो नजरबाट ओझल नहोला।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 यो समयमा तपाईँहरूले सुनिरहनु भएको छ नयाँ नौलो। नयाँ नौलोमा गीत गजल सुनाउने क्रम चलिरहेकै छ, यसैले सुन्दै रहनुहोस् नयाँ नौलो।

सुख दुख जे होस् त्यो सबै जिन्दगीको उपहार हो। उपहारका यिनै पाताहरू समेटिएको आत्मीय प्रस्तुति जिन्दगीका आयामहरू केवल रेडियो सिटी 98.8 प्रत्येक बुधबार साँझ 7 बजेपछि जिन्दगीका आयामहरू।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 यो समयमा तपाईँहरूले सुनिरहनु भएको छ नयाँ नौलो। नयाँ नौलोमा गीत गजल सुनाउने क्रम चलिरहेकै छ, यसैले सुन्दै रहनुहोस् नयाँ नौलो।

सुख दुख जे होस् त्यो सबै जिन्दगीको उपहार हो। उपहारका यिनै पाताहरू समेटिएको आत्मीय प्रस्तुति जिन्दगीका आयामहरू केवल रेडियो सिटी 98.8 मा प्रत्येक बुधबार साँझ 7 बजेपछि जिन्दगीका आयामहरू।

0: हेलो
1: हजुर दाइ,
0: सुन्दैछ कि नाइ?
1: हजुर दाइ, भन्नुहोस् न।
0: हेर न, मेरो आमा एकदम सिकिस्त हुनुहुन्छ अरे, त्यो सदरमुकामसम्म पुर्याइदेऊ न, बरु जति पैसा लाग्छ म पठाइदिन्छु, त्यति गर्दा त्यति गर्दा।
1: सुन्नु न दाइ, म पनि विदेश जानलाई काठमाडौँ हिँडिसके।
0: राम्रो सुन्छ।
1: हस् दाइ, ख्याल गर्नु।

बुढ़ाबुढ़ी बीते अंतिम सास में पानी खुवाने हातहरू पनि थिएनन्। दाह संस्कार गर्दा लास उठाउने कान्धहरू पनि भेटिएनन्। गाउँमा बुढा बुढी बच्चा बच्ची स्वास्नी मान्छे बाहेक कोही छैन। मान्छे भएर पनि रित्तो भएको छ गाउँ। कोही हुनुहुन्छ त? कोही

0: Srinath Collection, the world-class fabrics, United World Trade Center, Tripuration and Chabahir. Srinath
1: Collection. अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
2: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
1: बी नेपाली बाई नेपाली।
3: सम्पर्क फोन नम्बर 53 68 555
4: 53 68 555।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: Radio City FM 98.8.

मित्रहरू, आजको लागि नयाँ नौलो यति नै। नयाँ नौलोमा आजको लागि यो अन्तिम सौगात छाड्दै म पनि बिदा माग्छु। यस्तै यस्तै नयाँ नयाँ गीतहरू सुन्नका लागि रेडियो सिटी एफएम 98.8 ट्युन गर्दै रहनुहोला। नमस्कार।

0: 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
1: नमस्कार, म डाक्टर कस्तुरी मल्ल, वरिष्ठ स्त्रीरोग विशेषज्ञ। म विगत 45 वर्षदेखि स्त्रीरोग विशेषज्ञको रूपमा कार्यरत छु। हाल धेरै महिलाहरू पाठेघरको मुखको क्यान्सरबाट पीड़ित भएका छन्। कुनै लक्षण बिना नै पाठेघरको क्यान्सर जस्तो भयानक रोगबाट ग्रसित हुन सक्ने भएकोले हरेक महिलाले पाठेघरको मुख र पानी जचाउनु हुन अनुरोध गर्दछु।
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

मित्रहरू, यहाँहरू सुनिरहनु भएको छ रेडियो सिटी एफएम 98.8 मेगाहर्ज र अब करिब एक घण्टाको लागि हामी सुनाउँदैछौँ सदाबहार हिन्दी फिल्मी गीतहरूको सङ्गालो अल टाइम हिट्स।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर
1: सफलताको पहिचान बनाउँदैछु खुशीका पलहरु
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धरा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर
3: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
4: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
3: के रे नानी त भर्खर 17 कि लागि होइन र
4: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
3: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
4: ए हो र
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps. Available now.
7: Viyanet. Viyanet. All good sampanna internet. Sampark number 01-597-0444 and 98-010-46410.
8: Radio City FM 98.8.

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ज ट्युन गरिरहनुभएका मित्रहरू, हामी यो समयमा सुनाइरहेका छौँ अल टाइम हिट्स र यो क्रम फेरि अघि बढ्नेछ यो सदाबहार गीतबाट।

0: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
1: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
0: बी नेपाली बाई नेपाली।
2: सम्पर्क फोन नम्बर 53 68 555
3: 53 68 555।

0: यहाँले दौरा सुरुवाल त लाउनु भएन नि?
1: लाइएन।
0: किन, मन नपरेर हो?
1: होइन, मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर।
0: ए, त्यसो भए जानुहोस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा, तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ। अब प्रसङ्ग बदलौ।
1: प्रसङ्ग होइन, आजलाई यतिमै रोकौ पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन।
2: कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स, खिलाटोल बाङ्गेमुडा मास्के चोक भित्र।
3: फोन नम्बर 01-5326-397, 01-5326-397।
4: के दाइ, के दाइ, सबै मान्छेहरू किन हाँसेको? के दाइ, भन्नु भने सबै मान्छेहरू किन हाँसेको?
5: यो मान्छेले रेडियो सिटी सुन्दैन।

0: बुझिस, आज त मैले ट्राफिकलाई क्या झुकै नि।
1: ट्राफिक नियम मिचेर सवारी चलाउँदा जे पनि हुन सक्छ, यसैले नियम मिचेकोमा गर्व होइन ग्लानीको महसुस गरौँ, सम्भावित दुर्घटनाबाट बचौँ। सर्वसाधारणको हितमा रेडियो सिटी एफएम 98.8 को आग्रह।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ज ट्युन गरिरहनुभएका मित्रहरू, हामी यो समयमा सुनाइरहेका छौँ अल टाइम हिट्स र यो क्रम फेरि अघि बढ्नेछ यो सदाबहार गीतबाट।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 MHz ट्युन गरिरहनुभएका मित्रहरू, हामी यो समयमा सुनाइरहेका छौँ अल टाइम हिट्स र यो क्रम फेरि अघि बढ्नेछ यो सदाबहार गीतबाट।

0: मान्छेले विज्ञानलाई जित्यो, मान्छेले चमत्कारी आविष्कार गर्यो, मान्छेले आफूलाई सर्वश्रेष्ठ भएको प्रमाणित गर्यो। तर प्रकृतिको अगाडि मान्छे अझै निरीह साबित भइरहेछ। अकस्मात आउने भुइँचालोबाट बाँच्न पूर्व तयारी गर्नुहोस्। भवन निर्माण गर्दा भवन आचार संहिता पूर्णत पालना गर्नुहोस्।
1: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट बसुन्धारा जाने देब्रे तर्फको

प्रमुख डिपार्टमेन्ट स्टोर मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ। रेडियो सिटी एफएम 98.8

सदाबहार हिन्दी फिल्मी गीतहरूको सङ्गालो अल टाइम हिट सुनाउने क्रमको अन्त्यमा हामी आइपुगेका छौँ र अब राख्दैछौँ अहिलेको लागि यो अन्तिम सदाबहार हिन्दी फिल्मी गीत र त्यसपछि फेरि रेडियो सिटी एफएममा मनोरञ्जनको श्रृङ्खला जारी रहने नै छ। सुन्दै गर्नुहोस् रेडियो सिटी एफएम 98.8 मेगाहर्ज।

0: अहिले रातिको 9 बज्यो। समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटीएफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्ते, म डाक्टर प्रयुष शर्मा, म बाथरोग विशेषज्ञको रूपमा कार्यरत छु। नेपालमा अहिले बाथरोगको बिरामीहरू निकै नै देखिएको छ। बाथरोगको चाहिँ लक्षण भनेको कसैलाई पनि यो सिजन चेन्ज हुने बेलामा हात खुट्टा दुख्ने, जोर्नीहरू दुख्ने, अनि बिहान उठ्दाखेरि हात खुट्टाहरू कक्रक्क भएर बस्ने, सुन्निने, रातो भएर आउने, अथवा कम्मर दुख्ने, त्यस्तो कुनै समस्या देखियो भने धेरै दिनदेखि यो समस्या चाहिँ निर्मूल नै नभएको र औषधि खाँदाखेरि पनि यसले धेरै दुःख दिइरहेको, त्यस्तो कुनै समस्या छ भने नजिकको सम्बन्धित डाक्टरकोमा गएर एकपल्ट देखाउन म सल्लाह दिन चाहन्छु।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध

0: जिउनुको परिभाषा जिन्दगी हो, यही परिभाषालाई सार्थक बनाउने कोसिसमा जिउनुको नाममा स्वीकारिएका हर प्रकारका भोगाईहरू जिन्दगी नामको सवारीमा भरिएको इन्धन हो। यस्तै विविध किसिमका इन्धनहरू मध्येको एक इन्धन हो जिन्दगीका आयामहरू। नमस्ते, आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 को तरंगमा सम्माहित हुँदै अपनत्वको महसुस गरिरहनुभएका आत्मीय मित्रजनहरू, म रूपा विमल आज पुनः जिन्दगीका आयामहरू वाचन गर्ने क्रममा उपस्थित भएकी छु। मित्रहरू, भोगाई छ त्यसैले जिन्दगी छ। यही जिन्दगीले आफ्नो यात्रामा भोगेको वास्तविक भोगाईहरूको यथार्थ चित्रण गरिने यो एकमात्र प्रस्तुति प्रस्तुत गर्ने क्रममा आज म कृष्ण नेपालीद्वारा प्रेषित सुडाल गाविस चार सिचा पाखा भक्तपुरका मित्र शिवप्रसाद घोडा साइनेको जिन्दगीका आयामहरू आफ्नै मान्छे आफ्नो नभएपछि वाचन गर्नेछु। आफ्नो सबै भएर पनि आफ्नैबाट अपहेलित शिवजीको जिन्दगीले भोगेको भोगाईहरू राख्नु अघि लिँदैछु एकैछिनको अल्प विराम। म आउनेछु यो अल्प विराम पछि।
1: रेडियो सिटी 98.8
2: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before, game like never before, communicate like never before. Packages starting from 2 Gbps. Available now.
3: Vianet, all good sampanna internet. Samparka number 01-597-0444 ra 98-010-46410.
4: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको।
5: के तपाईँलाई थाहा छ, एउटा प्लास्टिकको झोला बढीमा 2 पटक मात्र प्रयोगमा आउँछ र कुहिन भने 100 वर्ष लाग्दछ। त्यसैले आजबाट बजार जाँदा पर्स सँगसँगै कपडाको झोला छुट्यो होला भनेर विचार गर्ने कि।
4: यो जनचेतनाको सन्देश क्लिन अप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरु बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: सीता जस्ती नारीको जन्म यही नेपालमा भएको थियो। यही नेपालकै छोरी भृकुटीले बढाएकी थिइन् नेपालको गौरव। सगरमाथामा पाइला टेकेर पासाङ लामुले रचेकी थिइन् अर्को इतिहास नेपालको।
1: महिलाको सफलताले राष्ट्रको मात्र नभई त्यस देशका हरेक पुरुषको पनि आत्मसम्मान अभिवृद्धि हुन्छ। महिला हिंसा त्यागौं, आत्मसम्मान बढाऊ।
2: महिला हिंसा विरुद्धको अभियानमा रेडियो सिटी एफएम 98.8 को सहभागिता।

नेपाल सरकार विज्ञापन बोर्ड। रेडियो सिटी एफएम 98.8।

अल्पविराम हटाउँदै आफ्नोपनको आभास दिनको लागि वाचन गर्दैछु सुडाल चार सिचापाखा भक्तपुरका मित्र शिवप्रसाद घोडा सैनीको जिन्दगीका आयामहरू आफ्नै मान्छे आफ्नो नभएपछि।

चैत्र 28 भक्तपुर सुडाल 4 रहेको सिचापाखामा भएको हो। मेरो परिवारमा 4 दिदी 3 दाजुभाइ मध्ये म कान्छो शिवप्रसाद घोरासाइनी हुँ। मेरो परिवार बाबा मम्मी सहित 9 थियो। शत्रुको मुख हेरे दाजुभाइ र बाघको मुख हेर्न मन लागे बिरालो हेरे हुन्छ रे भन्ने जस्तै मेरो जन्म भएपछि मेरो दाई कालो पिरो अनुहार लाएर घरबाट भागेर हिँड्नु भएको रे। मेरी आमाले मलाई जन्म दिएपछि म भन्दा अगाडि पनि एकजना दाईको जन्म भएको रहेछ। उहाँ एकदमै मोटो घाटो तर म एकदमै दुब्लो, खाना पनि नखाने। तर मेरो दाजुलाई डाइरिया भएर 3 स्वर्गीय हुनुभएछ। म चाहिँ बाँचेको सबैले भन्दा रहेछन्, राम्रो मान्छे चाहिँ मर्यो भन्दा रहेछन्। यसरी म जन्मेको देख्न नसक्ने दाजुको पनि छोरीको जन्म भयो। म भने सधैँभरि परालमा सुताएको अन्तिम अवस्थाको मान्छे जसरी बाँचेकोले मेरो बुबा मम्मी दिक्क हुनुहुन्थ्यो रे। तर के गर्नु, मर्न पनि दिन नसकिएकोले जान पाइन्न रहेछ। यसै गरी क्रमैसँग मेरो उमेर 7-8 लागेपछि अलि राम्रो हुँदै आएछु। म भन्दा 4 कान्छी मेरी दाईकी छोरीसँग खेल्दै म हुर्किएर 9 जतिमा बल्ल मेरो जीवन अलि दुःख र रोग कष्टबाट मुक्ति पाए जस्तो भयो। त्यसपछि स्कुले जीवन सुरु भयो। स्कुल जान लागेको थिए। स्कुल मेरो घरबाट 20 बाटो थियो। आफू कमजोर र सानो भएकोले आफूले लगेको कापी पेन्सिल सबै अरूले नै खोसेर लिन्थे। केही प्रतिवाद गरेमा कुटिहाल्थे र घरमा आउँदा एक दिन लगिएको कापी कलम अर्को दिन हुने थिएन। त्यसै गरी म सहित मेरी कान्छी दिदी र मैले स्कुल चेन्ज गरी घरबाट 45 उकालो जानुपर्ने सरस्वती माभिमा कक्षा 1 भर्ना भई पढ्न सुरु गरेँ। मेरो बाबा आमाको आय स्रोत केही पनि थिएन। हाम्रो आमदानीको स्रोत भनेको उत्पादन भएको धान गहुँ मात्र थियो। त्यसैमा हामी 3 पढ्नु पर्ने र सबै परिवारलाई खान लाउन त्यसैबाट चलाउनु पर्ने थियो। घरमा हुर्केको जेठो छोरोले केही न केही गर्छ भन्ने आशा राखेका थिए मेरो बुबा आमाले। तर मेरो जेठो दाईले केही सहयोग गर्नुहुने थिएन। तर पनि रहरमा जन्मेको जेठो छोरो कमाउने भएको छ, त्यसैमा बाबा आमा खुसी हुनुहुन्थ्यो। जसरी पनि आफ्नो दायित्व पुरा गर्नुहुन्थ्यो। उहाँ मेरो दाई भाउजू सब परिवार काठमाडौँ मिन भवनमा बस्नुहुन्थ्यो। भाउजूको लागि पसल थियो, दाई भने सरकारी जागिरमा हुनुहुन्थ्यो। दाजु भाउजू दसैँमा आमा बाबाको हातको टिका थाप्न मात्र घर आउनुहुन्थ्यो। उहाँहरूले जति नै कमाए पनि घरमा केही सहयोग बा आमाले पाउनुहुने थिएन। दाई घरमा सधैँ यो पुगेन त्यो पुगेन, खान लाउन गाह्रो भयो भनी आमालाई गुनासो गर्ने गर्नुहुन्थ्यो। घरबाट चामल चिउरा भने आमाले दिनै रहनुहुन्थ्यो। मेरो रहरमा जन्मेको छोरो भने धेरै माया गर्नुहुन्थ्यो। मेरो मामा घर भक्तपुरको ददीकोटमा भए पनि मेरो साइलो मामा भने दिल्ली बजार काठमाडौँमा रहनु भएकोले मेरी आमाले र मामाको सहयोगमा मेरो दाईले 2030 नै काठमाडौँमा मामासँगै बसेर पढाइ र जागिरलाई अगाडि बढाउने अवसर पाउनु भएको रहेछ। हामी पनि काठमाडौँमा रहेको मामा घर दसैँमा टिका लगाउन जानको लागि 6 योजना बनाउँथ्यौँ र 2040 दसैँमा हाम्रो घरमा टिकाको दिन मेरो दाई परिवारसहित टिका लगाउन घर आउनुभयो र हामी पनि दाईसँगै काठमाडौँ मामा घर जाने भनी खुसी भइरहेको थियौँ। तर के गर्नु, मेरो बाबा आमाको आमदानीको स्रोत केही नभएकोले मेरो लगाउने सर्ट र प्यान्ट त थियो तर खुट्टामा लगाउने जुत्ता थिएन। मलाई जसरी भए पनि मामा घर जान मन लागेको थियो। तर मेरो आमासँग मलाई जुत्ता किन्ने पैसाको अभाव थियो र आमाले बाबु म मामा घर गएर आउँछु, जुत्ता किनेर ल्याइदिन्छु, तिमी दिदीसँग घर बस भन्नुभयो।
तर मेरो दाईको परिवार राम्रो राम्रो लुगा जुत्ता गोजीमा पैसा राखी आएकोले म पनि मामा कहाँ टिका लाउन र धेरै पैसा ल्याउँछु भनी रमाइरहेको थिए। तर उनीहरू मलाई सँगै लैजाने मनस्थितिमा हुनुहुन्थेन। म भने जसरी पनि आमासँगै जान्छु भनी रोइरहेको थिएँ। दाईले भने, आमालाई मात्र लिएर जाने त नजा भनी मलाई छेक्दै हुनुहुन्थ्यो। मलाई मामा घर जान मन लागेकोले म घरबाट भागेर उनीहरूको पछि पछि गएँ। 10 मिनट जति पछि पछि खाली खुट्टाले नै आएको देखेर रिसले मेरो दाजुले मलाई बगरे खोलाको पुल नजिकको खेतमा हिलामे हुने गरी हिलोमा लतार पतार गरी गाडी दिनुभयो। मेरी आमाको अगाडि यसरी मलाई दुर्व्यवहार गरेको देखि मेरी आमा रुनुभयो। के गरेको यो, मैले जुत्ता किन्न सकिनँ। तैले 20-25 रुपैयाँको जुत्ता किनिदिएको भए पनि नसक्ने थिइनस्। आज तैले भाइलाई मेरो अगाडि चाडपर्वका दिन यसरी हिलाममै पारिस पनि। मेरी आमा मलाई लिएर घर फर्किनुभयो। म रुँदै घर फर्के र अर्को दिन फेरि आमाले मलाई लिएर मामा घर जानुभयो। मेरो दाजुलाई त्यहाँसम्म पुर्याउने आमा बाबालाई केही सहयोग नगर्दा पनि बाबा आमा दाईसँग खुसी नै हुनुहुन्थ्यो। उहाँहरू मेरो गाविसमा सबैभन्दा पहिलो सरकारी सेवामा काम गर्ने अधिकृत हुनुहुन्थ्यो रे। तर यो परिवारले पाउने आशा अभिलाषा कहिल्यै पूरा हुन सकेन। तापनि बा आमा खुसी नै हुनुहुन्थ्यो। घरमा माइला दाईको बिहे भयो र बुबाले जेठो छोरा भनेको तै नै होस् बाबु, भाइको बिहे गर्नु पर्यो, केही पैसा सहयोग गर भन्दा बुबालाई उल्टो म अहिले सहयोग गर्न सक्दिनँ, बरु खेती बेचेर गरे हुन्छ भन्ने जवाफ दिनुभएछ ठुलो दाईले। कहीँबाट सहयोग नपाएपछि बुबाले ऋण गरेर भए पनि बिहे गरिदिनुभयो। उहाँको सहयोग कहिल्यै नपाए पनि केही गुनासो थिएन। फेरि साइली दिदीको बिहेमा पनि दुई दाजुलाई सल्लाह गर्दा उही जवाफ पाएपछि बाबा आमाले जसरी भए पनि सबै खर्च जुटाउनु भयो। तर बिहेको दिनमा दुवै जेठो माइलोको जसरी पनि अफिस जानै पर्ने र बस्न नसक्ने भन्ने जवाफ पाएपछि बुबा आमाको मन धेरै रोएको थियो। कस्तो मन होला त्यो छोराको, आफ्नै आफ्नै दिदी बहिनीको बिहेमा पनि आउन नसक्ने। मेरो बुवा आमा त्यो दिन धेरै रुनुभयो।

घरमा सबै इष्टमित्र आउने तर घरमा भएका छोराहरू चाहिँ नबस्ने कुराले उहाँहरू प्रतिको व्यवहारले बा आमालाई निराश बनाएको थियो। यसरी नै हुँदै जाँदा परिवारमा साहिली दिदीको बिहेपछि घर बनाउने काम सुरु भयो र नयाँ घरमा सबै सामान राखिसकेपछि उहाँ छुट्टै खान बस्न लागेपछि घरमा असहज परिस्थिति सिर्जना भयो। ठुलो दाईलाई बोलाएर भिन्दै बस्ने विषयमा छलफल भयो र जेठो दाजुले यो विषय के हो, किन यसो गरेको भन्दा उहाँमाथि साङ्घातिक रूपमा घाँटीमा समाउन जानुभएछ। उहाँ त्यहाँबाट फुत्केर बाहिर आएपछि कराउनु भएछ। सबै गाउँका मानिस बसेर छलफल गरी माइला दाईलाई छुट्टै राख्ने र उसले पाउने भाग लगाउने तर ऊ सबै लिने, घर बनाउँदा र बिहे गर्दा लागेको ऋण तिर्न तयार नभएपछि जेठो दाजुले र मेरो फुपू दिदीको छोरा बसी घरमा भएको ऋण जति हिसाब गरी म तिरौला यसलाई पाउने सबै दिएर छुट्याउनु भनी काठमाडौँ जानुभयो। मेरो र भाइ बहिनीको भाग सगोलमा होस्, म अहिले छुट्टै बस्दिनँ भन्नुभयो र उसैको सहमतिमा सगोलमा रहे पनि सबैको भाग लगाउने र हामी कान्छी दिदी र मेरो बिहे नभएकोले हाम्रो बिहे भाग समेत छुट्टै गरी छुट्टिएर बस्ने निर्णय भयो। उहाँ छुट्टै बसेपछि घरमा खेती चलाउने कोही नभएपछि ठुलो समस्या म माथि पर्यो। खेती गर्न पनि कोही थिएन, म भर्खर 11 वर्षको मात्र थिएँ। एकातिर पढाइ चल्दै थियो, अर्को त मलाई कसरी खेती गर्नुपर्छ थाहा थिएन, जसरी पनि खेती गर्नै पर्थ्यो। आमा सधैँ बिमारी, आमा दमको बिरामी, उहाँलाई औषधि नहुने बित्तिकै श्वास प्रश्वास रोकिएर आउने थियो। घरमा आमाले पहिलेदेखि नै सम्पूर्ण व्यवहारको सहजपूर्वक चलाउने गर्नुहुन्थ्यो। बाको केही भरोसा थिएन, कसैले भन्यो कि उही कुरामा हिँड्ने। घरमा आमाको यो अवस्थाले मलाई साह्रै चिन्ता ग्रस्त बनाएको थियो। घरमा खेलेर खाने उमेरमा म पारिवारिक बन्धनमा बाँधिएको र सम्पूर्ण जिम्मेवारी आफैले हेर्नुपर्ने स्थिति सृजना भएकोमा म धेरै दुखी बनिरहेको थिएँ। घर खेती स्कुल सबैलाई सँगै सकी नसकी लिएर हिँडेको थिएँ। कक्षा 9 पढ्दै गर्दा आमाले भन्नुहुन्थ्यो, बाबु अब त पनि धेरै बुझ्ने भइसकिस्, तेरो बिहे गर्नुपर्छ। यो घर सम्हाल्ने एउटी बुहारी भएमा मलाई पनि ढुक्क हुन्छ, मेरो त कुन दिन यो जीवन समाप्त हुन्छ ठेगान हुँदैन। म दमको रोगी, फेरि म मरे भने यो घरमा अरूले नै हात पारेर तिमीहरूलाई पार्टीको बास बनाइदिन्छन्। म मर्नुभन्दा अगाडि मेरो सबै घर व्यवहार बुहारीलाई सुम्पिन पाएमा कसैले अधिकार जमाएर यो घरबाट तिमीहरूलाई निकाल्न सक्ने थिएन। बाबु जिद्दी नगर, मैले भनेको मान। यस्तै धेरै धेरै कुराहरू देखाएर मलाई सम्झाउनु भयो। अनि एक दिन केटीको घरमा केटी हेर्न भनी बा, ठुलो बा र काकाको साथमा काभ्रेको कुसा देवी गयौँ। हामी पुग्दा मङ्सिर 28 गते बेलुका 5 थियो। त्यो रात खाना खाएर त्यही बास बस्ने निर्णय गर्यौं र भोलिपल्ट टीका लगाउने बा र ठुलो बाले निर्णय गर्नुभयो। तर मलाई मन परेको थिएन र बुबालाई मैले भने, बा घर जाउँ, अहिले मेरो बिहे गर्ने उमेर होइन, मलाई आरामसँग एसएलसी पास हुनु दिनुहोस्, म बरु घरको सबै काम गर्न तयार छु, अहिले बिहेको कुरा नगरौँ भन्दा। मलाई सबैले एउटै ईश्वरमा गाली गरे र म चुपचाप बसे। टिकाको काम सम्पन्न भयो र बिहेको पनि निधो भयो। घर आएपछि मलाई झन् सताउन लाग्यो। हामीसँग बिहेको लागि चाहिने खर्च केही पनि जम्मा थिएन, सबै ऋण गरेर चलाउनु पर्ने थियो। ऋण त गर्ने, भोलि कसरी तिर्ने? मेरो मनमा धेरै कुराहरूले सताइरहेको थियो र मेरी माइली दिदीसँग गएर मैले भन्दा, भिनाजुसँग भन्, तिमीले चिन्ता लिनु पर्दैन भन्नुभयो। दिदीले त भन्नुभयो भिनाजुसँग भन भनेर, तर कसरी भन्ने? मैले र पनि गएर भने, लाग्ने खर्च सबै म दिन्छु भनेर साहस दिनुभयो भिनाजुले। फोटो खिच्ने क्यामेरादेखि सबै लिएर आउनुभयो। तर मेरो दुई दाजु भने मेरो घरसम्म आउनु भएन र बाहिर बाटै जन्त जानुभयो।
बिहेको दिनमा जन्ती लिएर हामी पुग्दा 11 बजेको थियो। त्यहाँ त केटा मोटर बाइक नभई आउँदैन रे भन्ने हल्ला चलाएको रहेछ। मोटर बाइक कस्तो हुन्छ सम्म नदेखेको मान्छेलाई यसरी आरोप लगाएको रहेछ। मेरो ससुरा रिसले चुर भएर बस्नु भएको रहेछ। म 16 वर्षको बालकलाई बिहे त कस्तो हुन्छ थाहा थिएन। अरू दाइजो त परै जाओस्, मलाई यसरी विभिन्न दुःख कष्टका साथ विवाह सम्पन्न गरे। तर अर्को दुःख सुरु भयो। मेरो घर खरले छाएको थियो। चैते हुरीले सबै धुरी उडाएर लगिदियो र वरिपरिका मानिसहरूले मेरो घरको धुरीपट्टि हेरेर हाँस्ने र गिज्याउने गर्न लागे। म धेरै दुखी बने। किन दुःख जति सबै मै माथि आइपर्छ? म माथिबाट खसेर मरे पनि मरु भनी साहस गरेर पराल राखेर रा टालटुल गरे घरको छानो। जेन तेन पानी नचुहिने भयो र गहुँको छ्वाली आएपछि फेरि सबै पुरानो खर निकालेर नयाँ छ्वालीले छाए र मेरो मुटुभरि पीर र व्यथालाई लुकाएर भए पनि व्यवहार र पढाई सँगै लिएर जाँदै गर्दा मेरो एसएलसी दिने दिन पनि आयो र एसएलसी सेन्टर भक्तपुर बजारमा आउनु पर्यो। दिदी र म मेरो एसएलसी सँगै थियो, त्यसैले हामी भक्तपुरको घरमा कोठा लिएर बस्यौँ। दिदी र मसँगै बस्थ्यौँ। दिदी कोठामा बसेको 15 दिनपछि धेरै बिरामी हुनुभयो। उहाँलाई टाइफाइड भएछ। म ट्युसन जान्थे। दिदी बिरामी भएपछि मैले त्यो पनि छोड्नु पर्यो। दिदीलाई पानी दिने पनि कोही थिएन। एसएलसी नजिक आइरहेको थियो। फेरि मेरो पीडामाथि झन् पीडा थपियो। त्यसै बेला मेरी साईले दिदी पनि स्वर्गीय हुनुभएछ। मेरी साईले दिदी स्वर्गीय भएको खबरले म धेरै नै मर्माहत बने, धेरै नै मर्माहत। एसएलसी एक्जाम दिनु छ, कसरी

स्वर्गीय भएको खबर पाएर पनि म जान्न सकिन, भित्र भित्रै रोइरहे र आफैलाई सम्हाले। यसरी नै एसएलसी पनि बिग्रियो, म पनि बिरामी परे, न म मर्न सके न बाँच्न नै। मलाई जति उपचार गरे पनि ठिक भएन, मेरो अवस्था झन्झन बिग्रिँदै गयो र मेरो दाहिने खुट्टा नचल्ने भयो। अब जिउमा हाड मात्र रह्यो र म कंकाल जस्तो भए। तर मलाई अस्पतालसम्म लाने कोही थिएन, हामीसँग ऋणको ठूलो भारी थियो। ऋण दिने मान्छे समेत ऋण दिन डराउन लागे। यसरी 2 महिना बित्यो र बल्ल बल्ल दाजु भाउजू आउनुभयो र हामी लान्छौँ भने काठमाडौँ लिएर जानुभयो। गएको दिन मिन भवनमा रहेको एउटा मेडिकलमा अहेबलाई देखाए। उहाँको सल्लाह अनुसार मेरो खुट्टा 1 महिना झुन्डाएर राख्नुपर्छ र टाइफाइडको औषधि खानुपर्छ भनेपछि दाईको घर मिन भवनमा ल्याइयो। त्यसै गर्दै औषधि खाँदै जाँदा मेरो शरीर सुक्दै र खुट्टामा रगत र पानी भएर बेसरी सुन्निँदै गयो र म साह्रै सुकिसकेको थिएँ। पानी बाहेक केही खान नसक्ने भइसकेको थिएँ र रुदा रुदा मेरो आँखामा आँसु पनि रित्तिसकेको थियो। मलाई दिन र रात एकै जस्तो लाग्न थाल्यो। बल्ल बल्ल घिस्रिएर टोयलेटमा जान मलाई मुस्किल थियो र गइहाले पनि मेरो दाहिने खुट्टा नखुम्चिने र धेरै दुख्ने हुनाले रुदै रुदै जान्थे। औषधिले केही काम नगरेकोले अब त मेरो शरीरमा भएको बढी तापले गर्दा नाक मुखबाट रगत आउन थाल्यो। बल्ल दाईले अस्पताल लाने कुरा गर्नुभयो। वीर अस्पताल गई देखाउँदा अपरेसन गर्नुपर्छ र भोलिपल्ट अपरेसनको लागि ल्याउन भनियो र पानी पनि नखाई वीर अस्पताल गए। मलाई ज्वरोले गर्दा धेरै प्यास लागेको थियो, पानी खान नहुने रहेछ। मेरो पालो 4 बजे मात्र आयो र अपरेसन थिएटरमा लगियो। एउटै खुट्टामा 3 ठाउँमा अपरेसन गरिसकेपछि 8 बजे घर ल्याइयो। मेरी आमा एक दिनमा 2 पटक मेरो गाउँको घरबाट दाईको घरमा आउने जाने गर्नुहुन्थ्यो। 1 महिना बसेपछि केही कम भयो र घर गए र उही हेल्थ पोस्टमा ड्रेसिङ गर्ने सल्लाहमा घर गए। घरमा पुग्दा सबै हेर्न आए। मेरो शरीर सबै सुकिसकेको थियो, मेरो दाहिने खुट्टा सुकेर गएको थियो। 10 महिना पछि मेरो शरीर पूर्ण रूपमा निको भयो। तर मेरो खुट्टा खुम्च्याउन भने भएन। म आफू दुखी भए पनि म बाँचेकोमा परिवार खुसी थियो। मेरो जिन्दगीदेखि महत्त्वोत्साहित रहे पनि रोए पनि अरूलाई हँसाउने अनेक प्रयास गर्थे। एक दिन अचानक मेरो जन्मदिने आमाको देहावसान भयो। फेरि मेरो जीवनमा ठुलो आँधीबेहरी आयो। आफू बल्ल बल्ल ठिक भएको थिए, जन्मदिने आमाले सदा सदाको लागि छाडेर जानुभयो। आफू बडो टुहुडो भएको महसुस भयो। के गर्ने, जिन्दगीले यस्तै लेखेको रहेछ। जुन कुरा मैले भोग्नै पर्ने भोग्दै नै आए। समय आफ्नै गतिमा अघि बढिरहेको थियो। बिस्तारै दुःख र सुख गरेर घरमा टाइल राखी घर पनि बनाए। त्यसतिखेर नै 2 वटा भैँसी पनि किनेको थिए। मेरो ऋण पनि 1 लाख नागिसकेको थियो। मेरी आमाको साहसले गर्दा म दुःख साथ केही माथि उठ्ने आशामा थिए। तर मेरी ममतामही आमाको अवसान पछि मेरो सबै सपना हावाले उडाएर लग्यो। म यो संसारमा

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 सुनिरहनु भएको छ। आजको यो प्रस्तुति रहेको छ जिन्दगीका आयामहरू। जिन्दगीको वास्तविक भोगाईको यथार्थ चित्रण गरिने यो प्रस्तुति हो र आजको प्रस्तुतिमा आफ्नै मान्छे आफ्नो नभएपछि तपाईँहरूले सुन्नुभयो र यो रहेको छ भक्तपुरका मित्र शिवप्रसाद घोडासाइनीको र यसलाई प्रेषित गरिदिनु भएको हो कृष्ण नेपालीले। मित्रहरू, यसपछि उहाँको जीवनमा के घटनाहरू भए त त्यो जान्न चाहनुहुन्छ भने आउँदो हप्ता पनि आज जसरी नै साथ दिन नबिर्सिनुहोस्। शिवप्रसादजीको जीवनमा के दुःखै दुःख मात्रै भयो त? के उहाँले सुखको महसुसै गर्न पाउनु भएन त? यो सबै जान्न चाहनुहुन्छ भने आउँदो हप्ता पनि तपाईँले जिन्दगीका आयामहरूलाई ध्यानपूर्वक सुन्ने पर्ने हुन्छ। आजको लागि प्रस्तुतिको भीट मार्ने बेला भइसकेको छ। जिन्दगीका आयामहरू तब मात्र लोकप्रिय बन्न सक्छ जब लेखन शैलीमा पनि उत्कृष्टता हुन्छ, अनि मात्र जिन्दगीको भोगाईलाई मित्रहरू तपाईँहरूले जस्तो रूपमा भोग्नु भएको हुन्छ त्यस्तै रूपमा म प्रस्तुत गर्न सक्छु। लेखन शैली राम्रो भएन भने जिन्दगीको भोगाईलाई हुबहु प्रस्तुत गर्न सकिँदैन। आज अलिकति त्यस्तै महसुस भइरहेको छ मलाई र त्यो कुराहरू तपाईँहरूले पनि थाहा पाउनु भयो होला। धेरैजनाको आफ्नो आफ्नो भोगाईहरू रहने गर्दछ। जहाँसम्म लाग्छ आफ्नो भोगाईलाई आफैले पनि लेख्न सकिन्छ भन्ने म सोच्छु, तर मैले सोचे अनुरूप तपाईँहरू सबैले त्यो गर्न सक्नुहुन्छ भन्न चाहिँ अलिकति सकिँदैन। कोसिस गर्नु सक्नुहुन्छ। जति तपाईँले आफ्नो भोगाईलाई आफैले लेख्न सक्नुहुन्छ त्यति अरूले लेखेको भोगाईमा केही न केही फरक चाहिँ पक्कै हुन्छ। ल त आजको लागि प्रस्तुतिको बिट मार्दैछु। रेडियो सिटी एफएम 98.8 सुन्दै रहनुहोला। नमस्ते, शुभरात्री।

0: Radio City 98.8.
1: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
2: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
1: बी नेपाली बाई नेपाली।
3: सम्पर्क फोन नम्बर 53 68 555
4: 53 68 555।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: अहिले रातिको 10 बज्यो। समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटीएफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्ते, म डाक्टर नवीन पोखरेल, ग्यास्ट्रो सर्जन। यदि यहाँहरूलाई माथिल्लो पेट दुखिरहेको छ दाहिनेपट्टि भने यो चाहिँ ग्यास्ट्राइटिस भनेर नबस्नु होला। यसमा चाहिँ कहिलेकाहीँ पित्त थैलीमा पत्थरी भएर पनि हुनसक्छ र चाहिँ यो चाहिँ धेरैजसो चिल्लो कुरा खाइसकेपछि बढ्ता दुख्ने गर्छ र पछाडि ठ्याक्क दाहिनेपट्टिको पछाडिपट्टि पनि दुख्न सक्छ। त्यस्तो भएको खण्डमा चाहिँ तुरन्त स्वास्थ्य परामर्श गरेर भिडियो एक्सरे पनि गराउनुपर्ने हुनसक्छ।
4: जनहितका लागि रेडियो सिटी FM 98.8 को अनुरोध

मित्रहरू, रात छिप्पिँदै गइरहेको छ र यो छिप्पिँदो रातमा हामी यहाँहरू सँगै रहनेछौँ करिब 11 बजेसम्म। आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्जको आजको प्रसारणको अन्तिम समयमा हामी आइपुगेका छौँ र अब यहाँहरूका लागि सुनाउँदैछौँ गजल प्रहर अन्तर्गत सुमधुर हिन्दी तथा पाकिस्तानी गजलहरू। त आउनुहोस् गजल प्रहरको पहिलो सौगात सुनौ यो गजल।

0: Radio City 98.8.
1: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
2: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
1: बी नेपाली बाई नेपाली।
3: सम्पर्क फोन नम्बर 5658555
0: 5558555।
4: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको।
5: के तपाईँलाई थाहा छ, एउटा प्लास्टिकको झोला बढीमा 2 पटक मात्र प्रयोगमा आउँछ र कुहिन भने 100 वर्ष लाग्दछ। त्यसैले आजबाट बजार जाँदा पर्स सँगसँगै कपडाको झोला छुट्यो होला भनेर विचार गर्ने कि।
4: यो जनचेतनाको सन्देश क्लिनअप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

मित्र, रातको यो प्रहरमा यहाँहरू रेडियो सिटी एफएम 98.8 को साथमा सुनिरहनु भएको छ गजल प्रहरमा केही हिन्दी तथा पाकिस्तानी गजल। यसै क्रममा यो अर्को सौगात तपाईँ मित्रहरूका लागि।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरु बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: मान्छेले विज्ञानलाई जित्यो, मान्छेले चमत्कारी आविष्कार गर्यो, मान्छेले आफूलाई सर्वश्रेष्ठ भएको प्रमाणित गर्यो। तर प्रकृतिको अगाडि मान्छे अझै निरीह साबित भइरहेछ। अकस्मात आउने भुइँचालोबाट बाँच्न पूर्व तयारी गर्नुहोस्। भवन निर्माण गर्दा भवन आचार संहिता पूर्णतया पालना गर्नुहोस्।
1: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

मित्र, आज हामी करिब 11 बजेसम्म तपाईँसँग रहनेछौँ र भोलि बिहान 6 बजेदेखि पुनः तपाईँसँग हामी जोडिन आउनेछौँ। आज भने हामी यो समयमा सुनाइरहेका छौँ विभिन्न हिन्दी तथा पाकिस्तानी गजलहरू, र यही क्रममा राख्दैछौँ यो एक अर्को सुमधुर गजल।

0: सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकासको आधार
1: महिला बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति आदिवासी जनजाति दलित अल्पसंख्यक तथा पछाडि पारिएका वर्गको राज्यको नीति निर्माण तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गरौ
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध

0: एम्बुलेन्ससँग दौडको होड होइन, एम्बुलेन्सको लागि बाटो छाडिदिने बानी गरौ।
1: एम्बुलेन्स पहिला अनि मात्र अरू
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

मित्रहरू, अब हामी रेडियो सिटी एफएम 98.8 को आजको प्रसारणको समयको करिब करिब अन्त्यतिर आइपुगेका छौँ। यसैले आजको लागि गजल प्रहरको बीट मार्ने क्रममा राख्दैछौ यो अन्तिम सौगात। भोलि फेरि हामी यहाँहरूलाई साथ दिन उपस्थित हुने नै छौँ। नमस्ते, शुभरात्री।

0: अहिले रातिको 11 बज्यो। समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक

मित्रहरू, रात छिप्पिसकेको छ। यतिन्जेलसम्म आफ्नो पनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 सुनेर साथ दिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। आजलाई हाम्रो प्रसारणको यात्रा यहीसम्म। भोलि बिहान 6 बजे पुनः नयाँ उमङ्ग र उत्साहका साथ तपाईँको दिनलाई रमणीय बनाउन उपस्थित हुने नै छौँ। आजलाई मीठो सपनाको कामना सहित शुभ रात्री।